Life-changing quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
1: This is History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: नेपाली सुपर हिट्स

0: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरु
3: Three in one.
4: Every Saturday 9 AM and Thursday 6 PM.
5: Engineer Shah, घर बनाऊँ ना खुद देखू। कौन इटा राम रोला?
6: अरु होइ ना, ये AC light brick नहीं रोजनस।
5: किना ये AC light brick नहीं?
6: यो हल्का मजबूत र ठुलो आकार को हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: Strong, light and smart. AC light brick factory, मलिकु धादिङ। फोन 091-5596-98 98-12-35-444
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
14: केही नौलो
15: रोचक
14: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
15: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
15: भञ्जेङ चौतारी
16: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
17: फुलको डाले डालेमा तिम्रो रूपको लाले
18: नेपाली चलचित्रका सदाबहार गीतहरु
19: मेरो
18: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Freedom Talk keeps 98.3 FM.
1: Bing bing bam dom. Mix Max at 98.3.

Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र Keeps FM 98.3 MHz मा Tune in गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी अब
5: तुम ही हो। This romantic Hindi song. Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा.
5: Mix Max at 98.3.

0: Life-Changing Quotes。सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन। यो भनाई हो बीबी किङको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे। पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू। Every Saturday 9 AM and Thursday 6 PM.
2: Tips 98.3 FM ma Gazal Sansa.

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.
14: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
15: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: Unplugged. Nepali artist singers haruka unplugged geet haru sunna nachutyaunu hola harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandobasta
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: टिप्स 98.3 FM मा गजल संसार

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तै रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596, 98-012-3544.

0: life-changing quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: क्लासिक हिन्दी पप टाइम
7: चलने लगी है हवाएं सागर भी लहराए
6: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: History of Rock.
4: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
17: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
17: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
18: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
19: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: Nagpalipog. Flashback. Sa Thursday, the hero. Hamro maya thiyo. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m. Mai mara sajo,
2: mai mara sajo, pachhi lage. What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising, affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga lagau, gaadi chadne thau samma jau. Gaadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेतेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी। प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Life-Changing Coach。जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईं अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी।
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू। फोन नंबर 5302678 5302678। लोकेशन को लागी गूगल गर्नु होस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
4: व्हाट्स द सीक्रेट टू सक्सेस?
5: सिंपल, say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz, your companion. Just tune in.
1: Nagpalipog. Flashback. Sa Thursday, the hero, Amro Maya Tio. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m. May mara sajo. May mara sajo.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: राजा मतिवा मतिनायेवा नि पुछि चंगुटु खेले
11: नेपाल भाषाया न्याय पुछि चौ मेत
2: सुथेया 6:30 नि से 7 बजे तक Station Kips FM 98.3 MHz.
12: Yoho Kips FM 98.3 MHz.
13: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

Life-Changing Quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Keeps FM 98.3 presents Pop Hour.
8: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
7: Every Friday 12 p.m.

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
6: Chemical X.
5: On Kips 98.3.
7: Pop at 98.3.
6: Chemical X.
5: Enjoy.
6: X.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kele
6: नेपाल भाषाया न्याय पुसेचौं मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नेपाली पॉप फ्लैशबैक
9: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
10: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
11: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
12: नमस्कार किप्स 98.3 FM।
13: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
14: केमिकल
15: ऑन किप्स 98.3
16: पॉप at 98.3
14: केमिकल एक्स।

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka superhit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल कीप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर
10: www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: किप्स यू कूल किप्स यू अलाइभ
4: किप्स यू एन्टरटेन्ड KIPS 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM, ma, purva mechi deki, pashchim mahakali samaka, lok

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-12-3544।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: बाबु, पानी को बिल तिरिदे ल।
8: ल तिरिदे।
9: बाबु, बत्ती को बिल तिरिदे आज।
8: ल ल तिरिदे।
7: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज।
8: ल त्यो पनि तिरिदे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
7: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नु होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
8: यू कैन डांस
9: You can sing. All you gotta do is
10: just tune in.
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. मर्नु फेरि जन्मनु हो यो भनाई हो शहीद शुक्रराज शास्त्रीको
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in. Radio Naya Generation Ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: फुलको डाले डालेमा तिम्रो रूपको लाले
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
10: मेरो
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
5: Hollywood Golden Hits.

यो हो गिब्स 90.3 FM तपाईसँगको सहयात्रा।

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
9: केही नौलो
10: रोचक
9: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र KIPS 98.3 FM मा।
11: नेपाली पप, फ्ल्याशब्याक,
8: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
12: This is KIPS 98.3 FM, your companion.
13: Hollywood Golden Hits.

Life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउनेछ, तर पहिले ढोका त बनाउनुहोस्।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा म हुँ आरजे युक्ता यस कार्यक्रममा हामी सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी कुनै एउटा टपिकमा कुराकानी गर्ने गर्दछौ आजको यो एपिसोड थोरै अलग छ किनभने आज यस कार्यक्रममा हामी अन्तर्वार्ता लिँदैछौ हलेसी पोलिक्लिनिकका इन्टरभेन्सनल रेडियोलोजी स्पेसलिस्ट वा आईआर स्पेसलिस्ट डाक्टर कृष्ण बुढाथोकीसँग उहाँसँग अन्तर्वार्ता लिँदै हुनुहुन्छ हाम्रो आरजे जेसिकाले उहाँसँगको अन्तर्वार्ता अगाडि तपाईँको लागि म एउटा गीत राख्नेछु गीतपछि हामी सुन्नेछौ डाक्टर कृष्ण बुढाथोकी र जेसिका बीचको अन्तर्वार्ता

0: नमस्कार, कार्यक्रम ब्युटी हेल्थ लाइफस्टाइलमा स्वागत छ। म जेसिकासँग आजको यो विशेष स्वास्थ्य सम्बन्धी कुराकानीमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी कुरा गर्दैछौँ मोडर्न डायग्नोस्टिक टेक्नोलोजी इन्टरभेन्सनल रेडियोलोजी आईआर जस्तो इम्पोर्टेन्ट मेडिकल सर्भिस बारे। कृपया सुरुदेखि अन्तिमसम्म हाम्रो साथ दिनुहोला, यो कुराकानी तपाईँहरूको लागि एकदमै उपयोगी हुनेछ। आज हामीसँग हुनुहुन्छ हलेसी पोली क्लिनिकका अनुभवी इन्टरभेन्सनल रेडियोलोजी एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकी। डाक्टरलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद म्याम।
0: हजुर डाक्टर, सुरुमा त हाम्रो श्रोताहरूलाई सजिलो भाषामा बुझाइदिनुहोस् न आईआर भनेको के हो भनेर।
1: इन्टरभेन्सनल रेडियोलोजी आधुनिक चिकित्साको एउटा विशेष विधि हो जसमा एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआई को सहायताले शरीरभित्रको समस्या पहिचान गरी सानो पालबाट उपचार गरिन्छ। यसमा ठूलो चिरफार, टाका लाउनु पर्दैन र टाका नलाइकन धेरै रोगहरूको सफल उपचार सम्भव हुन्छ।
0: हजुर, यो टेक्निकबाट चाहिँ कुन-कुन डिजीजहरू चाहिँ ट्रिट गर्न सकिन्छ त?
1: धेरै रोगमा यसको प्रयोग हुन्छ, जस्तै कलेजोको क्यान्सरको केही उपचारहरू, अत्याधिक रक्तचाप रोक्नको लागि यसले महत्वपूर्ण भूमिका खेल्छ, गर्भाशयको फाइब्रोइड, भेरिकोज भेन्स नसाहरू जुन फुल्ने हुन्छ खुट्टामा, रक्त नली बन्द वा साँगुरेको अवस्थामा हामीले त्यसलाई खोल्न सक्छौँ, मृगौला वा पित्त थैलीको नलीमा अवरोध हुँदा त्यसलाई हामीले सफल उपचार गर्न सक्छौँ, शरीरमा जमेको पिप, रगत या अन्य कुनै समस्याहरू छ भने त्यसलाई पनि निराकरण गर्न सकिन्छ, त्यस्तै शरीरमा भएको कुनै पनि गाँठागोटीहरू, ट्युमरहरू, क्यान्सरहरू छ भने त्यसको सफल बायोप्सी गरेर हामीले रोग पत्ता लगाउन सक्छौँ, र मृगौलाका पीडितहरू हुन्छन् जसको चाहिँ डायलाइसिसको लागि बनाइएको फिस्टुलाहरू हुन्छ, त्यसको ब्लकेजहरू भयो अथवा त्यसमा केही समस्या आयो भने त्यसलाई पनि यसले सफल रूपमा खोल्न सकिन्छ।
0: हजुर, हामीले कुन कुन रोगहरूलाई ट्रिट गर्छ भन्ने कुरा त सुनिसक्यौँ, अब भने यसको सक्सेस रेट चाहिँ कस्तो छ त डाक्टर, यो कुरा भनिदिनुहोस् न एकचोटि।
1: यो एकदमै न्यून आक्रामक पद्धति हो र यो यसमा चाहिँ सक्सेस रेट भनेको 99% सफलै हुन्छ यसमा गरेको प्रोसिजरहरूमा। कहिले काहीँ सामान्य कम्प्लिकेसनहरू आउन सक्छ तर यो इन्टरभेन्सनल रेडियोलोजिस्टद्वारा सफल रूपमा म्यानेज गर्न सकिन्छ।
0: हजुर डाक्टर साहब, अब सक्सेस रेट पनि 99% छ भनेपछि त इफेक्टिभनेस पनि उत्तिको नै राम्रो नै छ होला। आइआर के हो भन्ने कुरा त हामीले बुझि नै हाल्यौँ, अब डाक्टर साहब यो प्रोसिडर चाहिँ कस्तो वेमा हुन्छ भन्ने कुरा चाहिँ अलिकति सिम्पल वेमा बुझाइदिनुहोस् न।
1: यो प्रोसिजर गर्नको लागि अब हामीले कुनै पनि बिरामीहरूको जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआईहरू गरेर कुनै पनि रोगहरू पत्ता लगाएको हुन्छ र बिरामीको समस्या हामीले थाहा पाइसकेको हुन्छ, त्यसपछि यो यसको एक्सपर्ट भनेको इन्टरभेन्सनल रेडियोलोजिस्ट हुन्छन्, उहाँहरूलाई चाहिँ यो कन्सल्टेसन भनेर आएको हुन्छ यो रोगको लागि उपचार गर्ने भनेर, र यसमा बेसिकली सबै प्रोसिजर आइआरमा भनेको बेसिकली भनेको चाहिँ यो चाहिँ एउटा न्यून आक्रामक भएको कारणले गर्दा यसमा चाहिँ प्राय लोकल एनेस्थेसियामै जुन ठाउँमा चाहिँ हामीले सानो एउटा नदुख्ने सुई दिएर त्यस ठाउँमा लट्याएर त्यहाँबाट हामीले सानो एउटा पुवाल जस्तो बनाएर त्यहाँबाट हामीले तार अथवा कुनै बायोप्सी गर्नु पर्यो भने त्यहाँ निडलहरू पठाएर त्यहाँ सफल उपचार गर्न सकिन्छ। जस्तै अहिले जुन थाइरोइडमा भएको गाँठागुठीहरू छ भने त्यसको लागि चाहिँ हामीले माइक्रोवेभ एब्लेसन भन्ने छ, त्यसमा चाहिँ हामीले बिना जुन कस्मेटिकले पनि नराम्रो देखिरहेको हुन्छ त्यसलाई चाहिँ सानो निडल राखेर हामीले त्यहाँको ट्युमरहरूलाई हामीले बन्ड गर्न सक्छौँ र सफल उपचार गर्न सकिन्छ। यसमा युजली प्राय यसको प्रोसिजरमा चाहिँ जेनरल एनेस्थेसिया जुन दिन्छ ठुल्ठुलो अपरेसनहरू गर्दाखेरि उपचार गर्ने त्यस्तो यसमा पर्दैन, तर कहिले काहीँ चाहिँ जुन बिरामीहरूको अवस्था त्यस्तो अप्ठ्यारो छ भने उहाँहरूलाई चाहिँ उहाँहरू टोलरेट गर्नुहुन्न, चलिराख्नुहुन्छ भने कहिले काहीँ लोकल सेडेसन, आई इन्ट्राभेनस सेडेसन हामीले दिनुपर्ने हुनसक्छ, या अब पिटिपिटी गर्दाखेरि धेरै नै चल्ने त्यो सेडेसनले पनि कम भएन भने कहिले काहीँ जेनरल एनेस्थेसिया पनि दिनुपर्ने हुनसक्छ, तर यो चाहिँ एकदम 1-2% मात्रै हुन्छ। तर प्रायको रूपमा हामीले धेरै प्रोसिजरहरू हामी लोकल एनेस्थेसियामै गर्छौँ, इभन फाइब्रोइडदेखि लिएर ट्युमर क्यान्सरसम्म पनि लोकल एनेस्थेसियामा अथवा रिजनल ब्लकमा हामीले गर्न सक्छौँ, तर कोही कोही बिरामीहरू चल्ने भयो बिरामीको सजिलोको लागि कहिले काहीँ स्पाइनल एनेस्थेसिया दिएर जस्तै भेरिकोजहरू पनि गर्न मिल्छ, अथवा खुट्टाको ट्युमरहरूमा केही समस्याहरू छ भने बायोप्सी गर्नु पर्यो भने त्यो गर्न मिल्छ, र बच्चाहरूमा पनि यो कहिले काहीँ सेडेसनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ किनभने बच्चाहरूलाई सुईहरू देखेपछि अथवा डक्टरसँग डराउने कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति सेडेट गरेर कुल कम्फर्टेबल बनाएर सजिलोसँग प्रोसिजर गर्न सकिन्छ। हजुर एक्ज्याक्टली।
0: आइआर गर्नको लागि चाहिँ नेपालमा मान्छेहरू चाहिँ अहिले भर्खर आएको टेक्नोलोजी पनि भयो, कतिको चाहिँ एक्सेप्ट गर्नुहुन्छ नेपालीहरूले?
1: अब यसमा चाहिँ विशेष गरी हाम्रो नेपालमा भर्खर भर्खर यो सुरु भएको छ, यसको खास राम्रोसँग विकास भइसकेको छैन इन्टरभेन्सन रेडियोलोजी सेवा, र धेरै चिकित्सक साथीहरूलाई पनि यसप्रति त्यति ज्ञान नभएको र इन्टरभेन्सन रेडियोलोजी के सेवाहरू दिन सक्छ भन्ने कुरा ज्ञान नभएको कारणले बिरामी सही बिरामीहरू सही चिकित्सकको ठाउँमा नपुगेको कारणले सही उपचारहरू पाउनबाट वञ्चित हुनु परेको छ। तर हजुरहरूको जस्तै यस्तै एफएमबाट अथवा कुनै सामाजिक सञ्जालबाट यस्तो सन्देशहरू जुन इन्टरभेन्सन रेडियोले दिने सेवाहरूको बारेमा जनताहरूलाई जानकारी भयो अथवा हाम्रो जुन नेपाली जनताहरू सबैले यसको बारेमा ज्ञान भयो भने निश्चय नै इन्टरभेन्सन रेडियोलोजीको एउटा ठुलो स्कोप छ, जसले चाहिँ ठुल्ठुलो चिरफारहरू नगरिकन सजिलै बिहानै आएर सेम डे प्रोसिजर हो, बिहान आएर भर्ना हुने र त्यही दिन घर फर्किन सकिन्छ र यसमा कुनै पनि लामो समय अस्पताल बस्नु पर्दैन र ब्लिडिङदेखि लिएर कुनै पनि ठुल्ठुलो जुन सर्जरीमा गर्ने कम्प्लिकेसनहरू हुन्छ त्यसको कम्प्लिकेसनको रेट एकदम न्यून भएको कारणले यो एकदमै आकर्षित अहिलेको मोडर्न टेक्नोलोजीसँगको सहकार्यमा एकदम राम्रो उपचारको सफल प्रवृत्ति भएको कारणले गर्दा यो बारेमा चाहिँ सम्पूर्ण नेपाली जनताहरूले यस बारेमा जान्नुभयो भने आफ्नो रोगको सही उपचार सही चिकित्सकहरूबाट गरेर स्वास्थ्य लाभ लिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: हजुर, कम्प्लिकेसन्सहरू त थोरै छ भन्ने कुरा डाक्टर साहबले गरि नै हाल्नुभयो, तर कुनै न कुनै साइड इफेक्ट्सहरू चाहिँ कतिको चाहिँ छ यो प्रोसिजरमा चाहिँ?
1: अब यसमा त्यस्तो साइड इफेक्ट्स भन्ने खासै हुँदैन, अब यसको मिनिमल त कुनै पनि प्रोसिजर अब अपरेसनहरू गर्दा साइड इफेक्ट्स भइ नै हाल्छ, तर यसमा हुने भनेको एकदम सामान्य खालको जस्तै, किनभने यसमा त अब अलिकति मिनिमल इमेज भएको कारणले गर्दाखेरि त्यहाँ पङ्क्चरहरू गरे हुन्छ, कहिलेकाहीँ त्यो रगतको नसाहरू फुटेर अथवा त्यहाँनिर रगतहरू जम्न सक्छ, थोरै ब्लिडिङ हुनसक्छ, कहिलेकाहीँ दुखाइ हुनसक्छ, किनभने प्रोसिजर जस्तै इन्टरभेन्सनमा हामीले जुन इम्बोलाइजेसनहरू गर्छौँ, जुन बन्दहरू गर्छौँ रगतको नसाहरू अथवा जुन ट्युमरलाई स्रिङ गर्न गरेको हुन्छौँ अथवा माइक्रोएब्लेसन गरेर ट्युमरहरूलाई स्रिङ गराएको हुन्छ, त्यतिखेर त्यो केमिकल रियाक्सनहरू भएर अलिकति दुखाइहरू हुने, कहिलेकाहीँ इन्फेक्सनहरू हुनसक्नेछ, तर त्यो एकदम सामान्य हुन्छ, त्यो चाहिँ कन्ट्रोलेबल छ, जस्तै एन्टिबायोटिकहरू दियो भने त्यो आफै निर्मूल हुन्छ, र अरू सानसानो दुखाइहरू छ भने त्यसलाई हामीले माइल्ड एनाल्जेसिक्सहरू दिएर अथवा पेनकिलरहरू दिएर पनि हामीले त्यसलाई एक दुई दिनमै ठिक गर्न सक्छौँ।
0: हजुर, आइआर गर्न आउनु भएको मान्छेहरूमा चाहिँ हजुरले फिल गरेको अनुसार चाहिँ कतिको डर महसुस गर्नुहुन्छ नेपालको कन्टेक्स्टमा चाहिँ कुरा गर्दा?
1: सुरुमा यो प्रवृत्ति को बारेमा धेरै ज्ञान छैन र के हो कस्तो हो भनेर उहाँहरूलाई एकदम कौतुलता हुन्छ, तर बिस्तारै उहाँहरूले उपचार गरेर गइसकेपछि एकदम मैले उहाँहरूमा चाहिँ एकदम मुस्कानसहितको एकदम खुसी भएको र एकदम न्यून आक्रमण भएर चाँडै नै ठिक भएको, चाँडै नै निको भएको र चाँडै घर पनि पर्ने जस्तो वातावरण देखिएको हुँदा उहाँहरू एकदम खुसी नै भएको देख्छु। सुरुमा चाहिँ अलिकति ज्ञानको अभावले गर्दाखेरि अलिकति उहाँहरूलाई के हो कस्तो हो भन्ने जस्तो फिल भएको हुन्छ, तर उहाँहरूले उपचार लिइसकेपछि सधैँ सबैजना सन्तुष्टै भएको मैले महसुस गरेको छु।
0: सक्सेस रेट पनि त्यही अनुसारको आई छ नै भन्नुभयो। हजुर डाक्टर साहब, यो प्रोसिजर बारे चाहिँ अहिलेको टाइममा नेपालमा कति जतिको अवेरनेस चाहिँ रहेको छ अहिलेको टाइममा चाहिँ?
1: अवेरनेस एकदम न्यून कम छ, मैले अघि नै भनिहालेँ कि हाम्रो चिकित्सक साथीहरूमा पनि अलिअलि सेन्सिटिजन्स भइसकेकै छ, विशेष गरी एक्सपर्टहरूमा, तर मेडिकल अफिसरदेखि लिएर नर्सिङदेखि लिएर हाम्रो टोटल हेल्थ केयर सिस्टम सबैलाई यो जानकारी हुनुपर्छ र सरकारले पनि यस बेलामा जान्नु पर्यो, र किनभने सरकारी अस्पतालहरूमा पनि इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू अहिले देखिएको छैन, एटलिस्ट नेपाल सरकारको ठुल्ठुलो टर्सरी हस्पिटलहरू धेरै छन्, क्यान्सर अस्पतालदेखि लिएर वीर अस्पताल टिचिङ जस्तो हस्पिटलहरूमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू बढाइनुपर्छ, र अरू जिल्ला अस्पतालका अरू ठुल्ठुलो अस्पतालहरू छन्, ए लेभलको हस्पिटलहरू जुन फर्स्ट क्लास हस्पिटल अथवा 100 बेड भन्दा माथिको हस्पिटलमा एटलिस्ट इन्टरभेन्सन रेडियोलोजीको हामीले एक्सपर्टहरूलाई ट्रेन गरेर अथवा त्यहाँ हामीले दरबन्दी राख्यो भने निश्चय नै नेपाली जनताहरूले चाहिँ यो सेवाको चाहिँ एकदम उचित पाउने थिए, सेवा पाउ स्वास्थ्य पाएर स्वस्थ हुन पाउने थिए भन्ने मलाई विश्वास छ।
0: हजुर, त्यसको बारेमा पनि हामीले कुरा गरि नै हाल्यौँ, तर यो टेक्निक चाहिँ हजुरले भने अनुसार भर्खर नयाँ नयाँ आइरहेको पनि हो, नेपालमा त्यतिको अवेरनेस पनि देखेको छैन भन्ने कुरा डाक्टर साहबले गर्नुभयो, तर ट्रेडिसनल सर्जिकल वेमा जसरी हामीले पहिला ट्रेडिसनल वेमा गरिन्थ्यो सर्जरी नै गरेर यसमा मिनिमल सर्जरी हुन्छ भन्ने कुरा पनि हामीलाई थाहा छ, डिफ्रेन्स चाहिँ के होला ट्रेडिसनल टेक्निक र अहिलेको यो आइआरमा चाहिँ?
1: ट्रेडिसनल चाहिँ हामीले ठुलो अब चिर्नु पर्थ्यो, घाउ ठुलो हुन्थ्यो, त्यसपछि टाँका लाउनु पर्थ्यो, अब यसमा चाहिँ घाउ पनि हुँदैन, सानो पुवालबाट गर्ने हो, सानो पुवालबाट गरे चाहिँ त्यो घाउ पनि छिटो ठिक हुन्छ, ब्लिडिङ कम हुन्छ, बिरामीलाई पनि छिटो निको हुन्छ, दुखाइ पनि एकदम कम हुन्छ, बिरामीलाई अन्य औषधिहरू अहिले भनिहाल्यो एनेस्थेसियाको जेनरल एनेस्थेसिया दिनु भएन, बिरामीलाई सहज मसिन हुन्छ, जस्तै हामीले कुनै पनि उपचार गर्यो भने आज गर्यो भने भोलि त उहाँ घर गइ नै हाल्नुहुन्छ, पर्सिदेखि आफ्नो दैनिक कार्यमा पनि उहाँ सहभागी हुन सक्नुहुन्छ, भनेपछि यति यसको ब्युटी नै यो हो कि, यसको सौन्दर्य यही नै छ कि बिरामी छिटो निको हुने, एकदम तर कम जोखिमबाट हुने
0: त्यही अहिलेको टाइममा हेर्दा पनि मान्छेहरू त्यतिकै बिजी भएर पनि टाइम चाँडै नै लाग्छ हजुरहरूले एक दिनमा नै भइहाल्छ भन्नुभयो तर यो टेक्निकको ड्युरेसन चाहिँ कति जति टाइम लाग्छ
1: यो त अब त्यही त छोटो छिटो गर्ने हो त्यसबाट यसमा चाहिँ हाम्रो आधी घन्टादेखि एक घन्टा कहिले काहीँसम्म दुई घन्टा पनि लाग्न सक्छ त्यो प्रोसिजर सबै मिलाउनलाई तर प्रोसिजर हामी युजली इन्टरभेन्सनको आधी घन्टादेखि एक घन्टामा सबै प्राय प्रोसिजरहरू कम्प्लिट भइसकेको हुन्छ
0: सबै प्राय चाहिँ एक घन्टा जति नै लाग्ने हुन्छ
1: सेवाहरू जुन भनियो नि हामीले ट्युमरको एब्लेसन माइक्रो एब्लेसन जस्तै ब्रेस्टमा छ गाँठागुटीहरू छ ट्युमर क्यान्सरहरू छ भने त्यसलाई पनि हामीले उपचार गर्न सकिन्छ माइक्रोवेभ गरेर अथवा बायोप्सीहरू गर्नु पर्यो भने आधी घन्टा पन्ध्र मिनटमा पनि सकिन्छ
0: हजुर कसैलाई अरू रोग लागेको जस्तै एज अनुसारले चाहिँ यो कुरामा त्यस्तो असर चाहिँ पार्दैन
1: एज भएको जस्तै एकदम हाई लेभलको एजहरूमा झन् यो प्रभावकारी किन भयो भने चाहिँ जस्तै 80 वर्षको मान्छेलाई त ठुलो अपरेसन गर्नु भन्दाखेरि सानो पुवालका त जोखिम त न्यून नै भयो
0: ब्लिडिङ
1: कम हो उहाँहरूको लागि पनि यो बेस्ट हुन्छ त्यो ठुल्ठुलो अपरेसन गर्नुभन्दा सानो यो चाहिँ मुटुमुटु हामीले एन्जियोप्लास्टीहरू गर्छौँ नि यस्तै खालको प्रविधिको इन्ट्रावास्कुलर गर्नेमा अब अरू पर्क्युटानियस गर्ने अथवा जुन बाहिरबाट गरिने उपचारहरू पनि त्यति जोखिम चाहिँ यसमा एकदम न्यून नै हुन्छ त्यही भएर यसको सौन्दर्य नि यही छ र अहिले धेरै हामीले वृद्ध देखि लिएर बच्चादेखि लिएर सबैमा यो उपचारहरू लागु यो इन्टरभेन्सन रेडियोलोजीबाट सेवा दिन मिल्ने खालको उपचारहरू चाहिँ हामीले हेरेर उपचार गर्न सक्छौँ र बिरामीलाई ठिक गर्न सक्छौँ
0: हजुर यो उपचार चाहिँ सबै बिरामीहरूलाई गर्न मिल्छ कि केही क्राइटेरिया छ यो भएकोलाई चाहिँ गर्न नमिल्ने कि यस्तो केही प्रोसिडरहरू अलिकति डिफ्रेन्ट वेमा गर्ने भन्ने केही अब्लिगेसन्सहरू त्यस्तो चाहिँ केही छ कि
1: यो त बिरामीको रोगको प्रवृत्ति हेरेर हुन्छ जस्तै अब यसले भनिहाल्यो नि अब यो इन्टरभेन्सनमा नि एउटा भास्कुलर भयो भास्कुलरमा नसाको सम्बन्धीहरू भयो भने नसाहरू बन्द छ बन्द नसालाई खोल्ने हो जस्तै वायर क्याथेटर गाइड वायर बलुन हरू लाएर हामीले त्यसलाई प्लास्टिक गर्ने अथवा स्टेन्टहरू हालेर खोलिदिने हुन्छ कहिलेकाहीँ नसाहरू त्यसै फुलिरहेको हुन्छ त्यसलाई बन्द गर्नु पऱ्यो भने त्यहाँ पनि कोइल गर्ने अथवा त्यसलाई चाहिँ हामीले त्यो सिथहरू लङ सिथहरू जुन हामीले लाएर चाहिँ कभर्ड स्टेन्ट ग्राफ्टहरू राखेर पनि त्यो बन्द गर एनुरिजमहरू छ भने त्यो बाहिरको लागि जुन जोखिम भएको चिजहरूलाई बन्द गर्न मिल्छ त्यस्तै ट्युमर क्यान्सरहरूलाई पनि अब जलाइदिने नचाहिने आवश्यक रोगहरू छ भने त्यसलाई सानो एउटा निडलबाट जलाइदिने मिल्छ जुन माइक्रोवेभ एब्लेसनबाट भनिहाल्यो अहिलेको ब्युटी अरू भेरिकोस थाइरोइडहरू मिनिमल भयो त्यस्तै नि छ बायोप्सीदेखि लिएर जुन रोगहरू पत्ता लगाउँछ भित्रभित्र चाहिँ गएको कुराहरूलाई अब चिरेर काटेर निकालेर बायोप्सी गर्नुभन्दा सानो एउटा निडल राखेर सानो एउटा निडल जत्रो सुई जस्तो राखेर हामीले त्यसलाई त्यहाँको मासुको टुक्रा अथवा त्यहाँबाट पानी ल्याएर जाँचेर त्यो चाहिँ क्यान्सर हो कि ट्युमर हो कि टिबी हो कि के रोग हो अथवा इन्फेक्सन मात्रै हो त्यो सामान्य पत्ता लगाउन सक्यो र बिरामीको सही उपचार हुने भयो ठुल्ठुलो अपरेसनमा नगइकन सानो उपचारबाटै ठिक हुने भयो बिरामी औषधि खाएर पनि ठिक हुन्छ त्यो हिसाबले गर्दाखेरि यो इन्टरभेन्सन रेडियोजीको बारेमा जान्नुपर्छ सबै चिकित्सकदेखि लिएर सम्पूर्ण नेपाली जनताहरूले जान्नुभयो भने यसको बारेमा उहाँहरूलाई आवश्यकता अनुसारले आफूलाई चाहिने अनुसारले उपचार लिएर आफूले स्वास्थ्य लाभ लिन सक्नुहुन्छ
0: हजुर अब भने समय भएको छ हाम्रो कार्यक्रममा एउटा छोटो कमर्सियल ब्रेकको ब्रेकपछि म जेसिका यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुने नै छु टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला हाम्रो स्टेसन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज
2: You are listening to KIPS FM 98.3 MHz. Just tune in.
3: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. KIPS FM 98.3 MHz ma. Dil deewana, bin sajna ke. आइतबार र मङ्गलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएममा
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Are you ready to turn up the volume and rock out like never before?
13: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
6: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
6: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station Keeps FM 98.3 megahertz.
14: Wake me up when September ends.
15: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
16: भञ्जाङ चौतारी।
15: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
17: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
18: Every Monday 5 p.m. and Friday 8 p.m.
19: Gibbs 98.3 FM, your companion.
20: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle.
0: अल राइट, यहाँलाई छोटो ब्रेकपछि फेरि पनि स्वागत छ यस कार्यक्रममा। हामी डाक्टर कृष्ण बुढाथोकीसँग आईआर रिलेटेड कुराहरू गरिरहेका छौँ र यो कुराकानीमा तपाईँलाई एकदमै युजफुल हुनेछ भन्ने कुरा मैले विश्वास गरेको छु। डाक्टर साहब, ब्रेक अगाडि चाहिँ हामीले ट्रेडिसनल सर्जरी र आईआरसँगको डिफ्रेन्सहरूको कुरा गरेका थियौँ, तर डिफ्रेन्सको कुरा त गऱ्यौँ, तर अहिलेको आईआर चाहिँ कसरी अझै इफेक्टिभ र बेटर छ भन्ने कुरा चाहिँ हाम्रो श्रोता मित्रहरूलाई अलिकति बुझाइदिनुहोस् न।
1: इन्टरभेन्सन लेडली भनेको एकदम न्यून आक्रामक भयो, त्यो न्यून आक्रामक भएको कारणले गर्दाखेरि यसमा चाहिँ ठुल्ठुलो अपरेसन जस्तो जटिलताहरू आउँदैन। यसमा चाहिँ हामीले चाहिँ सानो जस्तै सानो पिनहोलबाट सानो सुईबाट हामीले यसको उपचार गर्न सक्यौँ र लोकल एनेस्थेसिया भनि नै हाले अघि नै लोकल एनेस्थेसिया दिँदाखेरि चाहिँ अब ठुल्ठुलो एनेस्थेसियाहरू चाहिएन र बिरामीलाई चाहिँ अहिले गऱ्यो भने आधी घन्टाभित्रमा त्यो पेनहरू पनि केही हुँदैन प्रोसिजर गर्दा पनि सजिलो भयो र त्यही दिन हामीले दुई चार घन्टा राखेर हामीले त्यही दिन पनि डिस्चार्ज गर्न सकिन्छ सानसानो प्रोसिजरहरूमा त्यो हिसाबले गर्दाखेरि अनि यसले चाहिँ सबै कुनै पनि उमेरको मानिसलाई चाहिँ सजिलो हुने भयो उपचार गर्नलाई कम्प्लिकेसन रेट एकदम न्यून छ र यो ट्रेन मान्छेहरूले जुन इन्टरभेन्सन रेडियोलोजीमै ट्रेन गरेको मान्छेले उपचार दिँदाखेरि चाहिँ यसको जुन सक्सेस रेट एकदम हाई छ र उपचारमा पनि एकदम सफलता हुन्छ एकदम कम लाग्छ
0: ट्रेडिसनलमा चाहिँ ड्युरेसन चाहिँ कतिको चाहिँ लाग्थ्यो डाक्टर साहब त्यसको कुरा
1: जस्तै एउटा अब कुनै पनि भित्रको ट्युमरहरूलाई हामीले जस्तै लिभरमा एउटा ट्युमर छ है लिभरमा ट्युमर छ र त्यो ट्युमरलाई चाहिँ हामीले चाहिँ अब त्यसलाई निकाल्नु पर्यो काट्नु पर्यो त्यो ठुलो अपरेसन हुन्छ कि लिभरको एकदम अपरेसन भनेको एकदम जटिल हुन्छ कहिलेकाहीँ त्यो अपरेसन गर्दा गर्दा बिरामी त्यो डेथ पनि हुनसक्छ आफ्नै एनेस्थेसियाको कम्प्लिकेसन जेनरल एनेस्थेसियाको छुट्टै कम्प्लिकेसन छ त्यो लगायत बिरामीको आफ्नो जस्तो प्रेसर सुगरहरूको अरूले पनि असर गरिरहेको हुन्छ घाउ ठुलो हुने भयो बाहिर मात्रै छाला मात्रै काट्दैन मासु पनि काट्नु पर्यो बोसो काट्नु पर्यो त्यसपछि भित्रको पेरिटोनियम काट्नु पर्यो कलेजै काट्नु पर्यो कलेजो काटेर ट्युमरसम्म काट्दाखेरि त धेरै ठाउँमा काट्दै
0: काट्दैन
1: त दुई तिन घन्टा चार घन्टैसम्म लाग्छ
0: अनि
1: बिरामीलाई पनि डिस्चार्ज गर्न पनि तिन चार दिनसम्म हस्पिटल राख्नुपर्छ कहिले कहीँ त्यही कम्प्लिकेसनले गर्दा महिनौ दिनसम्म पनि बस्नुपर्छ तर इन्टरभेन्सनमा सानो एउटा पिन हामीले ब्लड ड्र गरे यस्तै हेरेर इमेज गाइडेड हेरेर अल्ट्रासाउन्ड सिटी फ्लोरोस्कोपी हेरेर हामीले नसाबाट जानु पर्यो नसाबाट जाने बाहिरबाट पर्क्युटानिस छालैबाट छेडेर जाने छालैबाट जाने जलाइदिनु पर्नेलाई जलाइदिने यदि होइन केमोथेरापीहरू दिनु पर्यो भने डाइरेक्ट हामीले इन्ट्राभास्कुलरै दिएर पनि अब हेपाटिक आर्ट्रीबाट सप्लाई हुन्छ त्यही हेपाटिक आर्ट्रीकै ब्रान्चबाट माइक्रोक्याथेटर गएर सानो पेरिफेरीसम्म गएर हामीले ट्युमरलाई बन्द गर्न मिल्छ
0: कहिले
1: काहीँ कम्बिनेसन ट्रिटमेन्ट पनि गर्न मिल्छ जस्तै बाहिरबाट क्याथेटरबाट पनि गर्ने अनि यता भित्रबाट ऊ पनि जलाइदिन पनि मिल्यो भित्र लगेर निडल दुइटै भएपछि त इफेक्टिभ भयो एकैछिनमा भयो आधी घन्टामा भयो चार घन्टा छ घन्टा लाग्ने ट्रिटमेन्ट आधी घन्टा भयो आज गऱ्यो भरे बेलुका अथवा भोलि बिरामी डिस्चार्ज हुनुहुन्छ
0: उहाँलाई
1: इन्टरभेन्सन पनि धेरै भएन मिनिमल इन्टरभेन्सनबाट म्याक्सिमम रिजल्ट आयो आउटकम राम्रो हुन्छ
0: आउटकम पनि राम्रो हुने भयो इफेक्टिभनेस पनि त्यही अनुसारले हजुर अघि हामीले चाहिँ अवेरनेसको कुरा पनि गरेको थियो नेपालमा अलिकति अवेरनेसको कुरामा चाहिँ अलिकति न्यून नै छौँ हामी भनेर श्रोता मित्रहरूले पनि बुझ्न चाहनुहुन्छ होला नेपालमा चाहिँ आइआर ट्रिटमेन्टले चाहिँ कस्तो चेन्ज ल्याएको छ त अहिलेको यस बेलामा चाहिँ
1: अहिले अब हाम्रो युवा साथीहरू डाक्टर साहबहरू ले चाहिँ यसमा ट्रेनिङहरू गरेर आउनु भएको छ न्युरो इन्टरभेन्सनमा हामीले जस्तै भनिहाले कोइलिङदेखि लिएर एन्ड्रिजमकोदेखि लिएर जस्तै ब्लिडहरू हुँदा पनि त्यसलाई सफल म्यानेजहरू गरिराख्नु भएको छ कुनै ठाउँमा बन्द नसाहरू बन्द छ भने त्यसलाई खोलिदिने इन्फेक्सनहरू भएको त्यसलाई पनि राम्रो सेवाहरू दिइराख्नु भएको छ त्यही भएर हाम्रो अब इन्टरभेन्सन रेडियोलोजीका साथीहरूले चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ न्यून आक्रामक शैलीबाट चाहिँ धेरै रोगहरूको सफल उपचार गरिराख्नु भएको छ तर हामीसँग इन्टरभेन्सन रेडियोलोजी एकदम कम हुनुहुन्छ न औँलामा मात्रै 20-30 जति हुनुहुन्छ नेपालभरि
0: र
1: अझ थप रेडियोलोजी डक्टरहरू चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा चाहिँ ट्रेनिङ गरेर आएर यो यो प्रविधिलाई चाहिँ अँगालेर हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ यो सेवा दिनुभयो भने यसले साँच्चै नै कोल्टो फेर्नेछ हाम्रो स्वास्थ्य सेवामा र एउटा चाहिँ यो भविष्यको सफल उपचारको एउटा भविष्य नै इन्टरभेन्सन रेडियोलोजी सेवा हो भनेर मैले बुझेको छु
0: हजुर अब इन्टरनेसनली जस्तै अरू बाहिरको कन्ट्रीहरू जस्तै युएसए इन्डियाहरूसँग कम्पेयर गर्दा चाहिँ नेपालको चाहिँ यो सेक्टरमा कुन स्पिडमा चाहिँ डेभलपमेन्ट चाहिँ भइरहेको छ अहिले भन्नुभयो अहिले मान्छेहरूले अझै पढ्न खोज्दै हुनुहुन्छ उत्सुक हुनुहुन्छ भनेर स्पिड चाहिँ कुन लेभलमा चाहिँ हामी नेपाल एज अ देश नै अगाडि बढिरहेका छौँ त
1: अहिले चाहिँ अब अहिले सबै यो सोसियल मिडियादेखि लिएर सबै कुराहरूले गर्दाखेरि जानकारी धेरै भएको छ धेरै मान्छेहरूको चाहिँ अहिले ऱ्यापो कम्युनिकेसन पनि वर्ल्ड लेभल कन्फरेन्सहरू जुन भइरहेको हुन्छ त्यसबाट चाहिँ यो सबैको हाम्रो चिकित्सक साथीहरूले पनि यसबारे बुझिराख्नु भएको छ र उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ नेपालमा ल्याउन इच्छुक पनि भइराख्नु भएको छ उहाँ आफै पनि ट्रेनिङमा जाने इन्टरभेन्सन रेडियोलोजीको आफ्नो देशबाट बाहिर गएर किन नेपालमा त्यस्तो राम्रोसँग हामीले ट्रेनिङहरू दिन सकिरहेको छैन मान्छे नै लिमिटेड छौँ त्यसमा पनि एक दुई ठाउँमा भर्खर सुरु हुन लागेको छ भइरहेको पनि छ टिचिङमा भइरहेको छ अब त्यो हिसाबले गर्दा बिस्तारै हामी डेभलप त गरिरहेका छौँ तर मलाई विश्वास छ अबको 10-15 वर्षमा हामी चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा एउटा फड्को नै मार्नेछौँ
0: हजुर अनि पोजिटिभ चेन्ज पनि त्यही अनुसारले कतिको चाहिँ ल्याएको छ त यसले चाहिँ
1: अब जति अहिले आएको साथीहरूले जुन सेवाहरू दिइराख्नु भएको छ त्यसले चाहिँ एउटा राम्रो सन्देश दिइरहेको छ बिरामीहरू सन्तुष्ट हुनुहुन्छ एकजना सन्तुष्ट उहाँले अर्कोलाई भनिराख्नु भएको छ त्यस्तै चिकित्सक साथीहरू जसले हामीलाई पठाउनुहुन्छ बिरामीहरू उपचार गर्नको लागि यो चाहिँ मिनिमम उहाँहरूले पनि बुझेर त्यो ठुल्ठुलो अपरेसन किन गर्ने बरु इन्टरभेन्सन रेडियोलोजीलाई हामीले रेफर गर्यौँ उहाँले सजिलै गरिदिनुहुन्छ हाम्रो काम पनि सजिलो भयो, बिरामीलाई पनि रिस्क कम भयो भनेर। त्यसरी आउँदाखेरि चाहिँ बिरामीहरूले पनि राम्रो उपचार पाउने र क्रेडिट पनि हाम्रो फिजिसियनहरूलाई पनि गइरहेको छ, किनभने उहाँले राम्रो डक्टरलाई रेफर गरिदिइरहनु छ र त्यहाँबाट चाहिँ ट्रिटमेन्ट राम्रो भइरहेको छ र बिरामीले एट द एन्ड अफ द डे बिरामीले आफ्नो सक्सेसफुल राम्रो ट्रिटमेन्ट पाइराख्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि अलिकति मोटिभेसन पनि भइरहेको छ। यो हिसाबले कोर्डिनेसन हुँदै गयो भने, हामी एकअर्कामा यसरी एकाबद्ध हुँदै गयो भने निश्चय नै राम्रो नै हुनेछ।
0: हजुर, हजुरले डक्टर साहबले कुरा गरिहाल्नु भयो कि एजुकेसन र ट्रेनिङको कुरामा चाहिँ अलि पछाडि नै भयो नेपाल, तर नेपालमा यो फेसिलिटी चाहिँ कुन कुन हस्पिटलमा एभाइलेबल छ र लिमिटेड सेन्टरहरू मात्रै छ कि धेरै ठाउँमा यो कुरा आइजै सकेको छ भने?
1: यो चाहिँ अब टर्सरी लेभल हस्पिटलहरू जस्तै वीर अस्पताल, टिचिङ हस्पिटलहरूमा सुरु भइरहेको छ। जस्तै म सही धर्मभक्त राष्ट्रिय प्रतापरण केन्द्रमा छु, त्यहाँनिर पनि हामीले सुरु गरिरहेको छौँ इन्टरभेन्सन रेडियोलोजी। यस्तै ठुलो पोखराको अस्पतालहरूमा छ, प्रादेशिक अस्पतालहरू जस्तै अब पोखरामा भयो, अनि चितवनमा पनि सुरु भइरहेको छ, त्यसरी ठाउँ ठाउँमा भइरहेको छ। विराटनगरमा पनि मेडिकल कलेजहरूमा सुरु गर्नुभएको छ साथीहरूले, पश्चिममा पनि धनगढीतिर पनि सुरु गरिराख्नु भएको छ। यसरी बिस्तारै बिस्तारै डेभलप भइरहेको छ, तर अब यसलाई अलिकति केही समय त लागि नै हाल्छ। भर्खर भर्खर आएको टेक्नोलोजी हो र यो चाहिँ हामीले भर्खर हामीले अब हाम्रो जनताहरूले पनि बिस्तारै बिस्तारै बुझ्दै जानुहुन्छ। जति धेरै बुझ्दै जानुभयो यसको माग पनि डिमान्ड पनि त्यसै अनुसारले बढि नै रहेको छ। र अरू हाम्रो चिकित्सक साथीहरू पनि, रेडियोलोजी साथीहरू पनि यो इन्टरभेन्सनमा ट्रेनिङ गरेर अझ आफूलाई पनि अपग्रेड गर्ने, अझ क्वालिटी सर्भिस, अझ इफेक्टिभ ट्रिटमेन्टहरू आफ्नो डायग्नोस्टिकको पार्ट त उहाँले गरिराख्नु भएको छ, अब थेरापेटिक पार्ट पनि गर्ने भएको इन्टरभेन्सन रेडियोलोजिस्टहरूले चाहिँ एज अ प्रपर सर्जन, जस्तो मिनिमली इन्भेजिभ सर्जन, बेसिकली इन्टरभेन्सन रेडियोलोजिस्ट भनेको सर्जन हो, तर उहाँहरू चाहिँ मिनिमली इन्भेजिभ सर्जरी गर्ने। त्यो हिसाबले गर्दाखेरि अहिलेको समय र जुन परिवर्तनको आवश्यकता छ, त्यो आवश्यकता पनि यो इन्टरभेन्सन रेडियोलोजिस्टले पूर्ति गर्न सक्छ भन्ने विश्वास छ।
0: हजुर, डाक्टर साहबले भर्खरै मिनिमल इन्भेसिभ भन्ने कुरा गर्नुभयो, आइआरलाई चाहिँ मिनिमल इन्भेसिभ उपचार पनि भनिन्छ, त्यो चाहिँ किन भनिन्छ होला, एकचोटि हाम्रो श्रोता मित्रहरूलाई बुझाइदिनुहोस् न।
1: यो किन मिनिमली इन्भेसिभ भनेको, जस्तै हामीले यो जुन रगतहरू तान्दा हामी त कति टेस्टहरू गर्छौँ, होइन, यसमा त केही पनि कम्प्लिकेसन हुँदैन, ब्लड ताने जस्तै बायोप्सीहरू गर्दा त्यो यो चाहिँ बेसिक यही ब्लड तानेकै जस्तै प्रोसिजरको एक्सटेन्सन हो। कुनै पनि निडल हालेर, कुनै पनि हामीले बडीमा निडल जुन हाल्छौँ, त्यो निडल हालेर हामीले जुन ड्र गरे जस्तै हो यो प्रोसिजर हो। त्यो ठाउँमा हामीले निडल पुऱ्याउने अथवा तारहरू पुऱ्याउने, वायरहरू पुऱ्याउने, अनि त्यही अनुसार क्याथेटर, माइक्रो क्याथेटर, अरू रेडियोलोजी इन्टरभेन्सन रेडियोलोजीको सामानहरू प्रयोग गरेर हामीले दिन सक्ने उपचारहरू दिने हो। त्यही भएर चाहिँ यो एकदम मिनिमल इन्भेजिभ हो, किनभने यसमा चाहिँ कुनै पनि त्यस्तो ठुलो कम्प्लिकेसनहरू हुँदैन, यो त्यो जटिलता हुँदैन। यसलाई प्लानिङ गरेको हुन्छ, इमेज गाइडेड गरेको हुन्छ, सिटी एमआरआईहरू सबै हेरेर, एक्सरे, अल्ट्रासाउन्ड सबै कुरा मोडालिटीहरू युज गरेर, फ्युजनहरू गरेर हामीले त्यसलाई प्रपर प्लानिङ गरेर हामीले ट्रिटमेन्ट दिन्छौँ। त्यही भएर चाहिँ यो एकदम मिनिमल, यसमा चाहिँ जोखिम नहुने कारणले गर्दाखेरि यो एकदम मिनिमल इन्भेजिभ भयो र यसमा चाहिँ सफल उपचार पनि सम्भव हुन्छ।
0: हजुर, यो आइआर भन्ने टेक्नोलोजी चाहिँ एकदमै एडभान्स छ भन्ने कुरा पनि हामी गऱ्यौँ। नेपाल अलिकति राम्रो पाथमा नै अगाडि बढ्दैछ, अझै टाइम त लाग्छ, तर त्यो पाथमा हिँडिसकेको छ भन्ने पनि कुरा गऱ्यौँ। तर नेपालमा चाहिँ यो एडभान्स टेक्नोलोजीमा चाहिने इक्विपमेन्टहरू चाहिँ कतिको एभाइबिलिटी छ र एक्सेसिबिलिटी पनि कतिको छ र कस्ट पनि कतिको लाग्छ भन्ने कुरामा एकचोटि
1: इन्टरभेन्सन रेडियोलोजीमा समस्या चाहिँ यही पनि भएको, अब हामी जस्तो एकदम गरिब देशमा चाहिँ अब यो चाहिँ इन्टरभेन्सन रेडियोलोजीको सामानहरू त्यसै महँगो हुन्छन्, जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआई, अहिले मैले भने क्याथल्याबहरू चाहिन्छ, त्यो चाहिँ त्यो उपकरणहरू, मेडिकल उपकरणहरू एकदम महँगो महँगो इक्विपमेन्टहरू चाहिँ को प्रयोग हुन्छ। यो मात्रै, यो त हाम्रो एउटा डायग्नोस्टिक पार्टको इक्विपमेन्टहरू हामीले युज गर्छौँ, तर यसमा थेरापेटिक हामीले जस्तै ड्रगहरू पनि युज गर्नुपर्ने हुन्छ कहिले काहीँ, जस्तै टेस्टहरू गर्दाखेरि डक्सोरुबिसिन, लिपोइडोलहरू, होइन, यस्तो केमिकलहरू, त्यो एकदम महँगो हुन्छ। अनि क्याथेटरहरू जो युज गर्छौँ, गाइडवायरहरू, तारहरू युज गर्छौँ, त्यो एकदम महँगो हुन्छ, किन एउटा बिरामी एउटा युज गर्ने हो। जस्तै माइक्रो एब्लेसन गर्दा एन्टिनाहरू, एउटै एन्टिनाको 30,000, 40,000, 50,000 पर्छ, त्यो हिसाबले गर्दा महँगो हुने हो। उपचार चाहिँ महँगो छ, किनभने हाम्रो देशमा चाहिँ अब यहाँ कुनै पनि कुरा हामीले बनाउन सकेको छैनौँ, हामीसँग त्यो लेभलको इन्जिनियरिङ छैन, होइन, हाम्रोसँग त्यो प्लान्टहरू छैन मेडिकल इक्विपमेन्टको, त्यो हिसाबले गर्दा यो खर्चालु देखिन्छ हिसाबमा, तर स्वास्थ्य सेवाको लागि चाहिँ अति नै उपयोगी चिजहरू हो। त्यही भएर यो चाहिँ अब गभर्मेन्ट, हाम्रो नेपाल सरकारले, गभर्मेन्टले यहीँ नै अब डेभलप हुने त्यस्तो वातावरण बन्नु पऱ्यो, होइन भने चाहिँ अब कि त अरू चाहिँ सरकारी अस्पतालमा पनि सरकारको बिमाहरू जुन त गर्नुभएको छ एकदम राम्रो, होइन, अब त्यो बिमाको लेभल चाहिँ इन्टरभेन्सन रेडियोलोजी गर्ने प्रोसिजरहरूमा पनि उहाँले राखेर क्याथेटरहरू एकदम कम रेटमा ल्याएर होइन बाहिरैबाट इम्पोर्ट गरेर त्यसरी सेवा दिन सक्यो भने चाहिँ यसको चाहिँ दूरदराजका जनताहरूले पनि यो सेवाहरू पाउन सक्नुहुनेछ र सबै जनताहरूले स्वास्थ्य लाभ पाउनुहुन्छ किनभने इन्टरभेन्सन रिलेटेड चाहिँ यति आक्रामक चिज हो जसले चाहिँ मान्छेलाई राम्रो टाइममा सही उपचार गरे भने मान्छेको जीवन बचाउन सक्छ जस्तै ब्लिडिङ भइरहेछ अहिले ट्रमा भयो एक्सिडेन्ट भयो कहाँ कहाँभित्र नसाहरू फुटेको छ भने इन्टरभेन्सन रिलेटेडले चाहिँ एउटा क्याथेटर वायरहरू युज गरेर ठ्याक्कै त जहाँ ब्लिडर हेरेर सिटी हेर्ने सिटीमा देखिहाल्छ ब्लिडर पोइन्टहरू अनि एन्जियोग्राम क्याथलाबमा लगेर एन्जियोग्राफी गरेर हामीले कहाँ ब्लिडर छ त्यहाँनिर गएर हामीले त्यसलाई बन्द गर्न मिल्छ पाँच दस मिनट बन्द हुन्छ बिरामीको दस मिनटभित्र बिरामी भाग्छ नभए त्यो मान्छे ब्लिडिङ भरि मर्छ जति पकाएको रगत हौ त्यो ब्लिडिङ खोल्दा त दुई तिन घन्टा लाग्छ कहाँ खोल्ने कहाँ गर्ने त्यो हिसाबले गर्दाखेरि इन्टरभेन्सन रेडियोलोजी अहिलेको उपचारको भविष्य नै हो
0: हजुर कस्टको कुरामा चाहिँ इक्विपमेन्ट्सहरू अनुसारले नै इफेक्टिभ पनि हुनसक्छ तर ज्यानलाई बचाउनलाई पनि एकदमै महत्त्वपूर्ण पनि छ हजुर अनि यो ट्रिटमेन्टको इफेक्टिभनेसको बारेमा चाहिँ हामीले बुझि नै हाल्यौँ अब भने हामी यसको केही ड्रब्याक्सहरूको कुरा गरौँ न त ड्रब्याक्सहरू चाहिँ के छ भन्ने कुराहरू
1: ड्रब्याक्स त यसमा खासै त्यस्तो ठुल्ठुलो ड्रब्याक्सहरू हुँदैन खास गरी यो सर्जरी नै हो मिनिमली सर्जरी कहिले काहीँ कम्प्लिकेसन हुन्छ सबै मान्छेको बायोलोजी एउटै हुँदैन होइन जस्तै ट्युमरको ट्रिटमेन्टहरू गर्दा पनि कुनै औषधीले लिन्छ कुनै कसैलाई नलिन सक्छ कहिले काहीँ ट्रिटमेन्ट फेल हुनु पनि सक्छ कहिले काहीँ हुनसक्छ एकदम रेयरली हो त्यस्तै कहिले काहीँ ब्लिडिङ हुनसक्छ कहिले काहीँ चाहिँ इन्फेक्सनहरू हुनसक्छ किनभने क्याथेटरहरू युज भएको हुन्छ होइन त्यो चाहिँ फेरि कन्ट्रोलेबल हो अब सामान्य दुखाइहरू हुने नौजिया भमिटिङहरू वा कट्ने सामान्य लक्षणहरू साइड इफेक्टहरू हुनसक्छ तर त्यो चाहिँ औषधिबाट उपचार हामीले त्यसलाई रोकथाम गर्न सकिन्छ
0: पेसेन्टहरूले चाहिँ अब आइआरको लागि म ट्रिटमेन्ट गर्छु भनेर जाँदा चाहिँ डक्टर साहब के कुरा चाहिँ एक्सपेक्ट गर्नुपर्छ यो चाहिँ हुन्छ है भनेर माइन्ड मेकअप गरेर नै पेसेन्ट चाहिँ के गरेर आउनुपर्छ एउटा क्लिनिकमा चाहिँ यसको लागि
1: अब मेन कुरा यसमा चाहिँ बिरामीले बुझ्नु पर्यो कि मेरो रोग के हो कुन लेभलमा छ जस्तै अब स्टेज फोरको ट्युमर सबैतिर फैलिएकोलाई उपचार गर्न मिल्दैन तर जस्तै लिभरमा किडनीमा एउटा छ तिनदेखि पाँच सेन्टिमिटर हामीले सानो निडल हालेर त्यसलाई बन्ड गरिदियो भने त्यो ट्युमर त नष्ट हुन्छ हो त्यस्तो सानसानो ट्युमरहरू छ जुन अर्ली स्टेजको छ सुरुमै आएको होइन अगाडि नै पत्ता लागिरहेको छ अब त्यसको लागि चाहिँ नियमित जाँचहरू भइरहेको हुनु पर्यो अब हाम्रो नेपालीहरूको चाहिँ कस्तो बानी छ भने लास्ट स्टेजमा अस्पताल पुग्ने होइन दुखिरहेको छ नि ग्यास्ट्रिक भनेर औषधि खाएर हुन्छ भित्र के भइरहेको हुन्छ थाहा हुँदैन जेब दुख्यो भने ग्यास्ट्रिक भन्यो औषधि खायो बस्यो त्यसरी त काम दिँदैन त्यो हिसाबले बिरामीहरू पनि आफै सचेत हुनु पर्यो अब अहिले त स्वास्थ्य बिमा भएकोले सम्पूर्ण जनताहरूले स्वास्थ्य बिमाको लाभ लिने बेला बेला पिरियोडिक होइन चेकअपहरू गर्ने अल्ट्रासाउन्डहरू गर्ने अरू रोगहरू चिकित्सकहरूलाई परामर्श गर्ने केही रोग छ भने अनि इन्टरभेन्सनले दिने उपचारहरूको बारेमा जान्ने र के उपचार हुन्छ त्यो चाहिँ सफल छ भने तुरन्तै गर्ने जस्तै अब ब्रेस्टमा एउटा ट्युमर छ भने त्यो ट्युमरलाई एब्लेट गरिदियो भने अब त्यो ठिक भइहाल्छ फाइब्रोइडमाहरू कहिले काहीँ त्यो फाइब्रोइडमा अथवा सम्बन्धीले त्यो दुखाइदिरहेको हुन्छ समस्या भइरहेको हुन्छ होइन तर त्यो चाहिँ हामीले सानो उ गऱ्यो भने एब्लेट गऱ्यो भने त ठिक हुन्छ त्यसै मान्छेलाई तनावमा पनि बसिराख्नु परेन स्ट्रेस हुन्छ आफ्नो काममा फोकस हुन सक्दैन किन मान्छेलाई केही छ भने चाहिँ मेरो यहाँ ट्युमर रहेछ अथवा पाठ्यक्रममा एउटा ट्युमर भएर ब्लिडिङ भइरहेछ उसलाई कमजोरी खालि ब्लिडिङ हुन्छ अपरेसन गर्न पनि डर छ भने अब इन्टरभेन्सन लिएर चाहिँ सजिलो उपचार हो एउटा निडल राखेर उहाँको त्यो ट्युमरलाई बन्द गरिदिइसकेपछि त भोलिपल्ट पर्सिपल्ट ब्लिडिङ पनि कम हुन थाल्छ उहाँलाई आफ्नो त्यसपछि ब्लिडिङ कम भएपछि उहाँको कमजोरीपना पनि कम हुन्छ आइरन क्याल्सियम पनि धेरै खानु परेन औषधि ब्लड ट्रान्सफ्युजन गरिराख्नु परेन विकनेस हुँदैन त्यसपछि उहाँले आफ्नो काममा झन् फोकस भएर अझ इफेक्टिभ रिजल्ट दिन सक्नुहुन्छ त्यही भएर मैले चाहिँ अब यो महँगो भए पनि उपचार महँगो भए पनि यो बिरामीको लाइफ भनेको त पैसासँग जान्ने कुरो होइन यसमा चाहिँ अब सरकारदेखि लिएर विभिन्न स्टेक होल्डर्सहरू मिलेर होइन अब हामी चिकित्सकले पनि दिन सक्ने छुटहरू दिएर हामीले बिरामीलाई चाहिँ बचाउनुपर्छ र मान्छेको एउटा लाइफ बस्यो भने एउटा स्वस्थ नागरिकले चाहिँ एउटा स्वस्थ देश स्वस्थ राज्य र स्वस्थ संसार बनाउनु अथवा विश्व बनाउन सक्छ भन्ने मलाई विश्वास छ
0: हजुर डाक्टर साहब अब भने फेरि हाम्रो कार्यक्रममा छोटो ब्रेकको पालो भइसकेको छ ब्रेकपछि फेरि म जेसिका पनि यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुनेछु टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev choera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Epson M-Series Printers Primarily for crisp quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics Ekai Chanamuni UPS Inverter Solar Uplabda Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabda Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam
6: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnuhos Battery Shop New Kathmandu Electric Electronics
7: Aba internet dhilo hoina chito smart ra surakshit
8: Introducing Wi-Fi 6 with Subisu Suraksha.
9: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
8: Sathai Subisu Suraksha le tapailai rakhcha online browsing ma surakshit.
9: Hanikarak site asurakshit content aba sabai instant block huncha.
10: Subisu chito pani surakshit pani. Thap jankari tatha booking ka lagi
11: 01-4235-888 98-012-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: Kips FM 98.3 MHz, your companion.
16: The radio of new generation.
17: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
18: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
19: Just move your feet.
20: Just move your feet.
19: Enjoy the dance beat.
20: Enjoy the dance beat.
21: Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
22: Your home, Kips 98.3 FM. Tapai Sanga Ko Sahayatra.
23: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.
24: All right, हजुरलाई एउटा छोटो ब्रेक पछि फेरि पनि स्वागत छ यस कार्यक्रममा हामी कुरा गर्दैछौ आईआर रिलेटेड जसको कुराकानी तपाईलाई एकदमै युजफुल नै हुनेछ अब भने डाक्टर साहबसँग हामीले अघि आईआर रिलेटेड कुरा गरिसकेको थियौ अब भने हामी आईआर को प्रोसिजर तिर एकचोटी फेरि लागौ डाक्टर साहब आईआर मा चाहिँ बर्न गरिन्छ जलाइन्छ भन्ने कुरा हामीले कता-कता सुनेको थियौ यो चाहिँ कतातिर चाहिँ प्रयोग हुन्छ भन्ने कुरा एकचोटी राम्रोसँग हाम्रो श्रोता मित्रलाई बुझाइदिनु
25: बॉडीमा भएको हाम्रो शरीरमा भएको जुन गाठा ट्युमरहरु छन् जस्तै लिभरमा ट्युमर हुन सक्छ अर्को हाम्रो थायरोइडमा ट्युमर हुन सक्छ अथवा किडनीमा हुन सक्छ प्रोस्टेटमा हुन सक्छ पाठेघरमा हुन सक्छ या अन्य कुनै भागमा ट्युमर छ भने हामीले चाहिँ त्यसलाई चाहिँ बर्न गर्न सक्छौ भनेको जलाउन सक्छौ माइक्रोवेभको आधारमा हामीले एउटा निडल राखेर त्यो एरियाको हेरेर ट्युमर 3 देखि 5 सेन्टिमिटरको ट्युमरलाई कति वाट र कति मिनेट सम्म भनेर त्यो हाम्रो चार्ट हुन्छ ट्युमर 3 सेन्टिमिटरको छ अलि कम भयो जस्तै 30 वाट्स फर 15 seconds, 20 seconds भयो भने जस्तै अलि ठुलो छ भने अलिकति बढाएर हामीले त्यसरी उपचार गरेको हुन्छौ र यो उपचार गर्दा हामी भित्र त्यो जुन हिट हुन्छ माइक्रोवेभमा आएको हिटले त्यसले चाहिँ ट्युमरलाई बर्न गर्छ र ट्युमर सबै नष्ट हुन्छ र जलाउँछौँ र हुँदै हुँदै हामीले बाहिर पनि कहिलेकाहीँ चाहिँ क्यान्सर जस्तै लिभरको क्यान्सरहरू गर्दाखेरि चाहिँ ट्र्याक जुन ट्र्याकमा त घाउ भएको हुन्छ त्यो घाउमा पनि कहिलेकाहीँ फैलिन्छ कि भन्ने डर हुनसक्छ त्यो त्यसको लागि चाहिँ हामीले ट्र्याकमा पनि थोरै वाट राखेर चाहिँ त्यो ट्र्याकलाई पनि यसो जलाउँदै ल्याउँछौँ त्यसपछि भित्र पनि जलेको थियो र बाहिर के थियो भने त्यो ठाउँ पनि हामी सिल गर्दै आउँछौँ र पछि अब त्यो बर्न भएपछि बिस्तारै सुक्दै जान्छ सुक्दै गएपछि त्यो आफै बिस्तारै दुई महिना तिन महिनाभित्रमा सबै ठिक भइसक्यो
24: हजुर हामीले त्यो बर्न भएको पार्टलाई चाहिँ निकाल्नु चाहिँ पर्दैन
25: निकाल्नु पर्दैन त्यो भित्र आफै शरीरले किन हाम्रो शरीरको भित्रको पनि जुन हुन्छ एन्टी इन्फ्लामेटरी फेगोसाइटिस प्रोसेसहरू हुन्छ त्यो बिस्तारै स्रिङ्क हुँदै जान्छ किन त्यसको ब्लड सप्लाईहरू सबै कटअप भइसकेपछि त्यो ट्युमर बढ्न पाउँदैन त्यहाँ भएको केमिकलहरू जुन ट्युमरको जुन प्याथोजेनहरू छ त्यो सबै नष्ट भइसकेपछि त्यो स्रिङ्क हुँदै जान्छ र बिस्तारै सुकेर जान्छ
24: हामीले प्रोसिडियरको बारेमा पनि बुझिसकेका छौँ र पछिको रेसिड्युलाई हामीले के गरिन्छ भन्ने कुरा पनि बुझिसकेका छौँ अब भने लागौँ हामी हलिसे क्लिनिकमा चाहिँ यो आइआर रिलेटेड कस्तो कस्तो स्पेसलाइजेसनहरू प्रोभाइड गरिन्छ त पेसेन्ट्सहरूलाई एकचोटि त्यसको बारेमा कुरा गरिदिनुहोस् न डाक्टर साहब
25: अब अहिले हामी हलिसे क्लिनिकमा चाहिँ हामीले मेन इन्टरभेन्सन रेडियोलोजीको परामर्श गर्नु कोसिस गरिरहेको छौँ र परामर्शमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको मर्को जुन प्याथोजेनहरू छ त्यो सबै नष्ट भइसकेपछि त्यो स्रिङ्क हुँदै जान्छ र बिस्तारै सुकेर जान्छ
24: हामीले प्रोसिडियरको बारेमा पनि बुझिसकेका छौँ र पछिको रेसिड्युलाई हामीले के गरिन्छ भन्ने कुरा पनि बुझिसकेका छौँ अब भने लागौँ हामी हलिसे क्लिनिकमा चाहिँ यो आइआर रिलेटेड कस्तो कस्तो स्पेसलाइजेसनहरू प्रोभाइड गरिन्छ त पेसेन्ट्सहरूलाई एकचोटि त्यसको बारेमा कुरा गरिदिनुहोस् न डाक्टर साहब
25: अब अहिले हामी हलिसे क्लिनिकमा चाहिँ हामीले मेन इन्टरभेन्सन रेडियोलोजीको परामर्श गर्नु कोसिस गरिरहेको छौँ र परामर्शमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा हामीले के हामीले सेवा दिने भन्ने कुराहरू जानकारी गराउने र बिरामीहरू आउनुभयो भने

0: त्यहाँ अल्ट्रासाउन्डको माध्यमबाट हामी स्क्रिनिङ गर्छौँ, जस्तै भेरिकोजहरू छ भने, र बिरामीले हामीले सबै कुराहरूको बारेमा यो आइआर भनेको के हो, हामीले यसमा के गर्छौँ, यो प्रोसिजर कसरी गरिन्छ र कहाँ गर्ने भन्ने कुराहरू हामी सबै छलफल गर्छौँ र त्यसलाई चाहिँ हामीले प्लान गरेर हामीले उपचार दिन्छौँ। सही बिरामीलाई सही उपचारको हामीले मार्गचित्र दिएर हामीले त्यही अनुसारको उपचारको लागि हामीले परामर्श गर्दछौँ।
1: हजुर, हामीलाई यही अनुसारको रोग केही लागेर कि यही बारेमा बुझ्नलाई हलेसी क्लिनिकमा आउनु पर्यो भने चाहिँ यहाँ कसरी चाहिँ सम्पर्क गर्न सकिन्छ होला त? हामीले
0: हलेसी क्लिनिकको जुन फेसबुक पेज पनि छ,
1: हजुर,
0: त्यहाँ टिकटकहरूमा पनि छ, त्यसको नम्बरहरू छ, फोन नम्बरहरू छ, त्यहाँ फोन नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ। जस्तै अब त्यहाँको फोन नम्बर छ अथवा मलाई पर्सनली पनि फोन गर्न मिल्छ, होइन, म डाक्टर कृष्ण बुढा थोकी भनेर मेरो नम्बर पनि छ, नम्बरबाट पनि त्यहाँ साइटहरूमा पनि उपलब्ध छ, अथवा हलेसीको अफिसमा त्यहाँ रिसेप्सनबाट पनि 7 to 7 खुल्ला नै हुन्छ। त्यो समयमा चाहिँ जस्तै हाम्रो हलेसी चाहिँ नारायणटार जोरपाटीमा छ, अर्थोपेडिक हस्पिटल अगाडि छ, त्यहाँ आएर पनि सम्पर्क गर्न मिल्यो, अथवा हामीले फेसबुकबाट अथवा टिकटकबाट पनि त्यहाँको नम्बरहरू लिएर, वेबसाइटहरूबाट लिएर पनि हामीले त्यहाँको जानकारी पाएर त्यहाँ सम्पर्क गरेर इन्टरभेन्सन रेडियोलोजीको सेवा लिनु परेमा सम्पर्क गर्न मिल्छ।
1: हजुर, हलेसी क्लिनिकमा कन्ट्याक्ट गर्नु पर्यो भने चाहिँ हामी उहाँ नै गएर रिसेप्सनमा कुरा गर्दा पनि भयो, वा अनलाइन टिकटक इन्स्टा फेसबुकमा चाहिँ हजुरको नम्बर खोजेर पनि पर्सनली पनि हजुरसँग कन्सल्ट गर्दा चाहिँ भयो। अब भने आजको कुराकानीबाट हामीले धेरै कुराहरू नै बुझिसक्यौँ। अब भने अन्त्यमा हजुरले हाम्रो श्रोता मित्रहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ डाक्टर साहब?
0: अब म सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वस्थ रहनको लागि चाहिँ म शुभकामना व्यक्त गर्छु र सबैजना स्वस्थ जीवन जिउनु होला र स्वस्थ रहनु होला भन्ने शुभकामना छ। साथै यदि कोही हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ कुनै पनि समस्या छ र ट्युमरदेखि क्यान्सरदेखि लिएर कुनै पनि एकदम जटिल अपरेसनहरू गर्ने पर्ने छ भने एकचोटि चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा बुझ्नुहोला र इन्टरभेन्सन रेडियोलोजीले हजुरहरूको समस्यालाई समाधान गर्न सक्छ भने त्यही अनुसारको परामर्श लिन मसँग सम्पर्क गर्न सक्नुहुनेछ। मलाई चाहिँ हलेसी क्लिनिकमा पनि भेट्न सक्नुहुन्छ र अथवा नेपाल सरकारको सही धर्मभक्त राष्ट्रिय प्रतापन केन्द्र भक्तपुरमा पनि मलाई त्यहाँ भेट्न सक्नुहुन्छ। त्यहाँ पनि मैले इन्टरभेन्सनको सेवाहरू दिन्छु र त्यहाँ आएर पनि मलाई मेरो त्यहाँ रेडियोलोजी डिपार्टमेन्टमा सम्पर्क गर्नुभयो भने मसँग भेट्न सक्नुहुन्छ र मैले हजुरहरूलाई दिन सक्ने सेवा अथवा मैले दिन सक्ने उपचारको बारेमा म मार्गनिर्देशन दिन कुनै पनि बेला तयार छु र हजुरहरूले स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्यलाई लाभ गर्नुहुन म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
1: हजुर, हामीले चाहिँ नेपाली जनताहरूको बारेमा कुरा गर्दैथ्यौँ र नेपालमा चाहिँ हजुरले भनेअनुसार नै धेरै नदुखेसम्म चाहिँ क्लिनिकमा गइहाल्ने बानी चाहिँ अलिकति हामी नेपालीहरूको हुँदैन, तर हजुरले हाम्रो नेपाली जनतालाई चाहिँ के भन्न चाहनुहुन्छ कि डायग्नोसिस टेस्ट गर्न चाहिँ कति बेला गइहाल्नुपर्छ, के सिम्टम्स देख्यो भने चाहिँ हामी एकचोटि हस्पिटल चाहिँ एकचोटि धाउनुपर्छ भन्ने कुरा चाहिँ डाक्टर साहब एकचोटि भनिदिनुहोस् न।
0: अब यस्तो छ, हामी नियमित व्यायाम गर्छौँ, हाम्रो खानपान बानी दिनचर्या सबै कुरा राम्रो हुँदैछ, सबै ठिक छ भने त्यो ठिक नै भइरहेको हुन्छ। तर यदि हामी अब एक्सर्साइजहरू व्यायामहरू गर्दैनौँ, खानपिनमा हाम्रो टाइमिङ मिलिरहेको छैन भने, हामी खालि अब तनावमा छौँ अथवा काममा मात्रै एकदम फोकस भइरहेको छौँ, स्ट्रेसमा छौँ भने चाहिँ भित्रभित्रै हामीलाई थाइरोइड, सुगर, प्रेसर अथवा अन्य जटिल रोगहरू, क्यान्सरदेखि लिएर होइन विभिन्न जटिल रोगहरूको पनि समस्या आइरहेको हुन्छ। त्यसको लागि चाहिँ आफ्नो बडीलाई आफूले बुझ्नुपर्छ, आफूले आफ्नो आफ्नो बडीको लागि पनि हामीले टाइम दिनुपर्छ, त्यो हिसाबले आफूले बुझ्ने र यस्तो हुँदाखेरि नियमित रूपमा हामीले वर्षमा एकचोटि भए पनि आफ्नो ब्लडहरू चिकित्सकहरूकोमा गएर टेस्ट गराउने अथवा उहाँसँग परामर्श लिने, आफूलाई केही चेकअपहरू गर्नु पर्यो होइन, एडल्ट मान्छेहरूले चाहिँ प्रेसरहरू छ भने जस्तै 40-50 उमेरदेखि प्रेसरहरू सुरु हुन्छ भने त्यो भयो, जस्तै फिमेलहरूमा चाहिँ एभ्री 40 इयर्समा पुग्दाखेरि चाहिँ एनुअल कोलोनोस्कोपी, अब मेलमा पनि कोलोनोस्कोपी, फिमेलमा पनि कोलोनोस्कोपी गरिन्छ, त्यस्तै पाठेघरको मुखको जाँचहरू, क्यान्सरहरू एकदम छ कमन, त्यो कुराहरू गर्ने, ब्रेस्टमा पनि गाँठागोटी छ भने त्यसको आफै सेल्फ एक्जामिनेसन पनि गर्न मिल्यो, अर्को भनेको चाहिँ केही डल्लाडल्ली छ भने त्यो म्यामोग्राम गर्ने, अल्ट्रासाउन्ड गर्ने होइन, अथवा रेडियोलोजिस्टको मामला गएर चाहिँ भिडियो एक्सरे गरेर पेटमा पनि कुनै समस्याहरू छ भने पनि हेर्नु पर्यो, यसै ग्यास्ट्रिक भनेर चाहिँ बसेर औषधि खाएर घरमा बसेर अथवा फार्मेसीमा गएर औषधि ल्याएर आफै खाएर चाहिँ हुँदैन, कुनै पनि सम्बन्धित चिकित्सकहरूलाई देखाएर एउटा फिजिसियनलाई देखाएर आफ्नो समस्याहरू छ भने त्यही अनुसारले गाइड गरेर उपचार गर्दै गयो भने हामी स्वस्थ हुन्छौँ र हाम्रो आयु पनि लामो हुन्छ र हामी स्वस्थ भएर लामो समयसम्म सफल जीवन जिउन सक्छौँ भन्ने मलाई विश्वास छ।
1: हजुर, हेल्दी लाइफस्टाइल फलो गरेर र त्यही अनुसारले व्यायाम गरेर अनि त्यसपछि रेगुलर चेकअप गर्न चाहिँ हामीले छुटाउनु हुँदैन, नियमित गर्नुपर्छ भन्ने कुरा त बुझ्यौँ. हेल्थ सेक्टरमा भनिन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर भनेर, त्यही अनुसारले आइआर नगर्न परोस् भनेर चाहिँ हामीले के कुरामा चाहिँ ध्यान दिनुपर्छ त डाक्टर साहब?
0: त्यही प्रिभेन्सन इज बेटर देन क्योर भन्छ.
1: हजुर,
0: प्रिभेन्सन गर्नलाई चाहिँ हामी सुरुदेखि नै आफ्नो रोगहरूको बारेमा सचेत हुनु पर्यो, के कुराले गर्दा हामीलाई रोग गर्न सक्छ. जस्तै बेसिकली भनेको अब हाम्रो हात मात्रै हामीले धोयौँ भने
1: होइन,
0: अब जस्तै जुन डाइरिया हुनेदेखि लिएर विभिन्न रोगहरू, अहिले त कोरोना भाइरसदेखि होइन हामीले कति दुःख पाएको थियौँ, त्यस्तो अरू भाइरसहरू दुनियाँ भाइरसहरू छन्, यो भाइरसहरूबाट हामीले सङ्क्रमण हुनसक्छ. यदि बच्चाहरूले पनि आफ्नो हातहरू मजाले खाने, धोएर खाने, राम्रोसँग जुन हात धुने टेक्निकहरू पनि हुन्छ त्यो राम्रोसँग फलो गरेर एनी टाइम खाना खानु अगाडि अन्त केही गर्नुभन्दा अगाडि हातहरू धोयो भने धेरै रोगहरू त्यहीँ पनि कन्ट्रोल हुन्छ. त्यस्तै अब प्रेसरहरू चेक गरिराख्ने, व्यायाम गर्ने, डेली व्यायाम गर्ने, खानपिनमा पनि अब हाम्रो देशमा त हरियो सागपातहरू होइन अर्ग्यानिक फुडहरू प्रशस्त पाइन्छ पनि, त्यो त्यसलाई हामीले सेवन गर्ने.

0: नै लाग्ने हुन्छ. त्यसरी हामीले गर्यौँ भने र व्यायाम चाहिँ डेली गर्नु पर्यो होइन, हाम्रो दिनमा एटलिस्ट आधी घन्टाको ब्रिस्क वकिङ अथवा हिँड्ने अथवा फुर्सद मिलाएर भए पनि होइन एक्सर्साइज हलमा गएर घरमा अल्छी लाग्यो भने एक्सर्साइज गर्ने ठाउँहरू छ, योगा गर्ने ठाउँहरू छ, व्यायामहरू गर्ने जिमहरू छ त्यहाँ गर्ने, त्यसरी गर्ने र रिक्रिएसनहरू खेलकुदहरू पनि उति नै मानसिक सन्तुलताको लागि पनि आवश्यक हुन्छ. त्यही भएर हामीले अहिले चाहिँ इन्डोर गेम्सहरू पनि फुटसालदेखि क्रिकेटहरू होइन लगायतको यस्तो खेलहरूले पनि हाम्रो वृद्धि विकासदेखि लिएर होइन आफ्नो मानसिक सन्तुलता निकाल्नु पर्यो, आफ्नो लागि निकाल्नु, खालि काम काम तनाव तनाव भनेर चाहिँ एउटा छोटो भगवान्ले दिएको हामीलाई अमूल्य सुन्दर जीवन छ त्यो जीवनको भरपूर सदुपयोग गरेर हामीले स्वस्थ रहेर सबैलाई राम्रो हुने हिसाबले गरियो भने चाहिँ निश्चय नै सबैजना स्वस्थ हुन्छ. र यो यस्तो आयर जस्तो होइन हाम्रो नयाँ नयाँ प्रविधिहरू आए पनि यसले त उपचार गर्छ भन्दैमा चाहिँ होइन, हामीले अहिले नै प्रिभेन्सन गर्दै गयौँ भने यो सेवाहरू चाहिँ लिनुपर्ने आवश्यकताहरू एकदम न्यून हुँदै जान्छ.
1: हजुर, हामी कार्यक्रमको अन्तिम समयसम्ममा आइसकेका छौँ. डाक्टरसँग अझै यसबारेमा अझै कुरा गर्न त मन थियो तर समयले भने साथ दिएको छैन. आजको यस कार्यक्रमबाट छुट्टिनुपर्ने समयमा छौँ. डाक्टर साहबलाई यो टाइम निकालेर यस्तो इम्पोर्टेन्ट इन्फर्मेसन सेयर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु र श्रोता मित्र जसले हामीलाई सुनेर साथ दिनुभयो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु. आजको कार्यक्रम सकिएको भन्दै म जेसिका पनि तपाईँहरूसँग बिदा माग्न

0: सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद अलीको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: राजा मतिवा मती नएवा नि पुछि चंगुट खेले
18: नेपाल भाषा या न्याय पुछि चौमेत
19: सुथेया 6:30 नि से 7 बजे तक Station Kips FM 98.3 MHz.
20: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. listening to Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
20: on KIPPS 98.3 FM.
21: Yoho KIPPS FM 98.3 MHz.
22: Excuse me.
23: Non-stop Bollywood mega hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

life-changing quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ। यो भनाई हो अब्राहम लिंकन को।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एन्टरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
6: Nepali Pop Flashback.
7: Yo.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: कलियुग टाइम्स एवरी डे 11 टु 12 पीएम
2: फर्की फर्की आउँछु म तिम्रो मनको नजिकै फर्की फर्की बस्छु म तिम्रो घरको नजिकै
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01591 3596 98512 3544
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: किप्स 98.3 एफएम मा गजल संसार
13: मुझसे मिलने शमा जलाकर आज महल में
12: गजल संसार
7: हरेक शनिबार बेलुकी 10 बजे
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: यस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
1: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्जमा आइतबार र मङ्गलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड सङ्गीतको जादु तपाईँकै रेडियो किप्स एफएममा।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। FM 98.3 megahertz ma
6: dil deewana bin sajna ke
5: aitbar ra mangalbar diuso 4 baje somvar ra shukravar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
7: tapai sundai hununcha
8: ke
9: E-B-S
10: Kips 98.3 FM, your companion.
11: Mix Max at 98.

0: Utah.
1: Gibt es 98.3 FM.
2: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट कार्यक्रम
3: म्यूजिक मजा म्यूजिक
2: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 FM मा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग.
7: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
11: किन एएसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तै रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-98012-35444
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La. त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: Stay connected with your favorite station keeps FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love
21: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
22: This is Kips 98.3 FM, your companion.
23: Mix Max at 98.3.

Life-Changing Quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: What's the secret to success?
7: Simple. Say yes.

0: to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुबिसु, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888-98-12-35-888.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Just move your feet. Just move your feet. Enjoy the dance beat.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
3: Just move your feet. Enjoy the dance beat.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: Pulko dali dali ma timro rupako lali.
2: Nepali chalchitra ka sada bahar githaru.
3: Mero nindra bhokar tirkha ratha radina ko. Kina chore.
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPPS FM 98.3.
4: Saundarya, Swasthya, ra Jeevan Shaili Sambandhi ek vishesh karyakram. Beauty, Health and Lifestyle. KIPPS FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje, ra budhbar diuso 3 baje.
5: What's the secret to success? Simple.
6: Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Swastha Jeevan, Sukhi Jeevan. Halesi Interventional Radiology, IR Clinic. Sadhai Tapai Sangha.
8: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूडुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
2: अब बैटरी शॉप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्यूबुलर बैटरी हरू सुपथ मूल्य मा तपाईं का पुराना इन्वर्टर बैटरी हरू को एक्सचेंज सुविधा तपाईं का पुराना इन्वर्टर बैटरी हरू ल्याउनु होस र नया ट्यूबुलर बैटरी हरू लग्नु होस साथै तपाईं को इन्वर्टर यूपीएस हरू मर्मत समारका लागि सम्झनु होला
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: KIPPS 98.3 FM मा गजल संसार
12: मुझसे मिलने शमा जलाकर आज महल में आज
11: गजल संसार
12: गुम का खजाना तेरा भी है मेरा भी
2: हर एक शनिवार बिल्कुल 10 बजे

0: Changing Goats. शान्ति मुस्कानबाट सुरु हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स एफएम मा।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: The Vice Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो

हेलो हाई नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्प्यानियनमा द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विभिन्न आश्चर्यजनक जानकारीहरू, त्यस्तै संसारमा घटेका रोचक प्रसङ्गहरू, इतिहासका रमाइला प्रसङ्गहरू पनि तपाईँहरूले कार्यक्रम रेडियोमा रोचकमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा तपाईँको साथमा रहनेछु तपाईँको साथी निज्जल हुमर, र साथमा विभिन्न पप तथा नेपाली फिल्मी सङ्ग्सहरू पनि हामी तपाईँलाई सुनाउने गर्दछौँ। र कार्यक्रम रेडियोमा रोचकलाई सुरु गर्छौँ पहिलो सङ्गबाट, र सङ्ग भनेर रहेको छ काले दाई फ्रम द मुभी पर्वा।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लाग्छ। पहिलो रोचक जानकारीतर्फ, के तपाईँले यस्तो समुदायको बारे सुन्नुभएको छ जसले 1300 वर्षदेखि जमिनमा टिकेको छैन? हजुर, यो पुरा प्रसङ्ग सुन्छु कार्यक्रम रेडियोमा रोचकमा। विश्वमा मानिसहरू विभिन्न स्थानमा बसोबास गर्दछन्। कोही गाउँमा त कोही सहरमा, कोही पहाडमा त कोही नदी किनारमा। तर के तपाईँले यस्ता मानिसहरूको बारेमा सुन्नुभएको छ जो पानीमा बस्दछन्? पानीमा त जलचर पो बस्दछ त, तर चिनमा भने पुरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ। उक्त गाउँको जनसङ्ख्या 7000 रहेको छ। समुद्री माझीहरूको उक्त बस्तीमा बस्ने समुदायलाई टाङ्गा भनिन्छ। टाङ्गा एक चिनिया आदिवासी समुदाय हो। इतिहास अनुसार यो समुदायले 1300 वर्ष यता जमिन टेकेको छैन र समुद्रमाथि बस्ती बसाएर घरजम गर्दै आएको छ। सन 700 वर्ष यता टाका समुदाय समुद्रमाथि बस्दा आएको हो। दक्षिण पूर्वी चिनको यो समुदाय समुद्रमाथि डुङ्गे घरको बस्ती बसाएर बसिरहेको छ। फुजियान प्रान्तको दक्षिण पूर्वी क्षेत्रमा भने निङ्गडे सहरको नजिकैको समुद्रमा यो बस्ती रहेको छ। समुद्रमा बस्ने यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ। सन 700 चिनमा ताङ राजवंशको शासन हुँदा ताङका समुदायका मानिसहरू युद्धबाट बच्नका लागि आआफ्ना डुङ्गा लिएर समुद्रतर्फ लागे। त्यसपछि उनीहरू युद्धको डरले आफ्नो मूल थलोमा फर्केनन् र समुद्रमै घरजम गर्न थाले। उनीहरूले समुद्रमै ठुल्ठुला डुङ्गाका घर बनाएर बस्ने गरेका छन्। उनीहरूको जीविकापार्जनको स्रोत नै माछा मार्नु बनेको छ। चिनमा पछिल्लो समय आधुनिकता भित्रिएको र सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरू समुद्रको बसाइ छाडेर किनारामा घर बनाएर बसेका छन्। तर अझै पनि अधिकांश मानिसहरू परम्परागत रूपमै समुद्रको बस्तीमै बसिरहेका छन्।

आउनुहोस् अब कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौं यस्तो नरभक्षी महिलाको कथा जसले मानव अङ्गको अचार खान्थिन्। हजुर, यो पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौं। मेक्सिको मेक्सिको सिटीमा प्रहरीले केही वर्ष अगाडि 20 जना महिलाको हत्याको अभियोगमा एक दम्पतिलाई पक्राउ गरेको थियो। उक्त दम्पतिको साथबाट मानव शरीरका अङ्गहरू समेत बरामद गरिएको थियो। ती मानव अङ्गहरू दम्पतिको घरको फ्रिज तथा दराजमा राखिएका थिए। उक्त दर्दनाक घटनाले रुसकी एक महिलाको सम्झना गराएको छ, जसले मानिसहरूको हत्या गरेर मान्छेको मासु खान्थिन्। ती महिलाले मानिसको मासुलाई घरमा रहेको ठूला फ्रिजभित्र राख्थिन् अनि निकालेर मासुका परिकार तथा अचार बनाएर खान्थिन्। दिमित्री बागसाहेब र उनकी पत्नी नतालिया रुसको क्रस्नोडर सहरमा बस्दथे। दुवै नरभक्षी थिए। उनीहरूमाथि शङ्का लागेर पुलिसले गिरफ्तार गरेको थियो। उनीहरूको घरमा खानतलासी गर्दा 8 जना मानिसका शव फेला परेको थियो। दुवैजनाले मानव अङ्गको अचार बनाएर राखेका रहेछन्। प्रयोगशालामा अचारको परीक्षण गर्दा उक्त भयानक तथ्यको खुलासा भएको थियो। नतालिया पेसाले नर्स थिइन्। उनीहरूले कुल 30 जना मानिसको हत्या गरेर मासु खाएको स्वीकार गरेका थिए। यता मेक्सिको सिटीबाट पक्राउ परेका दम्पतिले सुरुमा 10 जना मानिसको हत्या गरी मासु खाएको स्वीकार गरेकोमा अनुसन्धान गर्दै जाँदा 20 जनाको हत्या गरेको खुलेको थियो। उनीहरूको नाम भने गोप्य राखिएको छ।

0: best romantic Hindi song. Best romantic Hindi song.
1: Dil diyan galla karange naal naal.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
1: Pehla nasha pehla khuma.
0: Station Gifts FM 98.3 MHz.
1: Naya pyar hai naya intezaar.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-012-35-888
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
14: बाबु पानीको बिल तिरिदे ल
15: ल तिरिदे
16: बाबु बत्तीको बिल तिर्दे आज
15: ल ल तिरिदे
14: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
15: ल त्यो पनि तिर्दे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
15: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो।

कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा म निचल छु, किप्स एफएम 98.3 MHz योर कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ। द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। र कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक जानकारीको तथ्यहरू, त्यस्तै आश्चर्यजनक घटनाहरूको जानकारी, रमाइलो कथा, रहस्यमय रोचक जानकारीहरू तपाईँले पाउन सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा। म निचल छु तपाईँको साथमा र किप्स एफएम 98.3 MHz तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ। यस द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। र कार्यक्रममा लागौँ अर्को रोचक जानकारीतर्फ। रद्दी खानेकुरा पाइने अनौठो म्युजियम, कुहिएको माछादेखि गनाउने टोफुसम्म। हजुर, पुरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। म्युजियम भन्ने बित्तिकै ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको सङ्ग्रह गर्ने ठाउँ भन्ने बुझिन्छ। तर स्विडेनमा यस्तो म्युजियम खुलेको छ जुन चाहिँ किन खुल्यो होला भन्ने लाग्न सक्छ। डिस्कस्टिङ फुड म्युजियम अर्थात् सबैभन्दा रद्दी खानेकुराको सङ्ग्रहालयमा दुनियाँकै सबैभन्दा रद्दी 80 प्रकारका खानेकुरा राखिन्छन्। उक्त म्युजियममा कुहिएको सारको परिकार पाइन्छ जुन आइसल्यान्डको राष्ट्रिय परिकार पनि हो। चिनको दुर्गन्धित टोफुको परिकारदेखि पेरुको रोस्टेड सुँगुर अनि फिलिपिन्सको सडकमा डुल्ने हाँसको चल्ला बन्न लागेको उमालेको अन्डासम्मका खानेकुरा त्यहाँ राखिन्छन्। चर्चित कलाकार स्यामुएल वेस्टले उक्त म्युजियम स्थापना गरेका हुन्। यस्ता अनौठा सङ्ग्रहालय स्थापना गर्ने कार्यका लागि वेस्ट चर्चित नाम पनि हो। यसअघि उनले असफलता सङ्ग्रहालय बनाएका थिए। त्यहाँ उनले दुनियाँका विभिन्न कम्पनीले उत्पादन गरेका असफल प्रडक्टहरू राखेका थिए। आफूले दर्शकहरूका लागि सधैँ केही न केही नयाँ चिज देखाउन चाहने भन्दै उनले फरक चिजले मानिसहरूलाई आकर्षित गर्ने बताए।

हजुर, तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्पानियन, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन दट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. मेरो नाम हो निचल. कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ. अर्को एउटा रोचक जानकारीतर्फ लागौँ. मान्छेको पेटबाट निकालियो 122 किल्ला. हजुर, तपाईँ सही सुन्दै हुनुहुन्छ. 122 किल्ला चाहिँ मान्छेको पेटबाट निकालिएको थियो. हजुर, कार्यक्रममा सुन्छौ यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. इथियोपियामा डाक्टरहरूले एक व्यक्तिको पेटबाट 100 धेरै फलामका किला तथा अन्य तिखा वस्तुहरू निकालेका छन्. मानसिक रूपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरूले बाहिर निकाल्न सफल भएका हुन्. सेन्ट पिटर्स स्पेसलाइज अस्पतालका एक सर्जनका अनुसार 33 वर्षका ती व्यक्तिको पेटमा 4 इन्ची लामा फलामका 122 किला, 4 पिन, टुथपिक तथा काँचका टुक्राहरू समेत निकालियो. ती व्यक्ति 10 वर्षदेखि मानसिक रोगबाट पीडित थिए. पछिल्लो 2 वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो. डाक्टरहरूका अनुसार ती व्यक्तिले त्यति धेरै संख्याका किलाहरू पानीसँग निलेको हुनसक्छ. त्यति धेरै वस्तुहरू पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनको ज्यान जोगिएकोमा डाक्टरहरू पनि भाग्यमानी ठान्दछन्. यदि किलाले पेट काटेको भए उनको मृत्यु हुन सक्थ्यो.

हजुर श्रोता मित्र, अब कार्यक्रममा लाग्न चाहन्छु अर्को एउटा रोचक प्रसङ्गतर्फ नै। ढोका अठ्याउने पुरानो ढुङ्गा उल्का पिण्ड रहेछ, मूल्य पर्यो 1 करोड। हजुर, पुरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। आफूले ढोकामा अठ्याउने प्रयोग गर्दै आएको मामुली ढुङ्गा त्यति अमूल्य होला भन्ने सायद उनलाई हेक्का थिएन। अमेरिकाको मिसिगनका डेभिड माजुरेकले जब घरमा दशकौंदेखि ढोका अठ्याउन प्रयोग गर्दै आएको त्यो ढुङ्गाको परीक्षण गर्न मिसिगन विद्यालयमा लगे तब त्यसको नतिजाले उनलाई 3 छक्क पार्यो। नपारोस् पनि किन, त्यो ढुङ्गा त उनलाई करोडपति बनाउने चिज पो रहेछ, जसको मूल्य $1,00,000 पर्ने रहेछ। 23 पाउन्ड तौलको त्यो ढुङ्गा वास्तवमा उल्का पिण्ड रहेछ। त्यो मिसिगनमा फेला परेको अहिलेसम्मकै 6ठौँ ठुलो उल्का पिण्ड हो। फलाम र निकेलबाट बनेको उक्त चट्टान अन्य सामान्य ढुङ्गाहरूभन्दा नितान्त फरक थियो। स्थानीय मानिसहरूले $1,000,000 उल्का पिण्डका टुक्रा बिक्री गरिरहेको खबर सुनेपछि उनले आफ्नो घरमा रहेको त्यो ढुङ्गा पनि परीक्षण गराउनका लागि विश्वविद्यालयको प्रयोगशालामा लगेका थिए। विश्वविद्यालयको भूगर्भ विज्ञका अनुसार त्यो मौद्रिक तथा वैज्ञानिक रूपमा त्यहाँ प्राप्त भएको अहिलेसम्मकै मूल्यवान चिज हो। सन् 1988 एडमोरमा उनले बारी खरिद गर्दा नै त्यो चट्टान प्राप्त गरेका थिए। उनलाई बारी बिक्री गर्ने किसानले त्यो चट्टान सन् 1930 आकाशबाट आफ्नो घरको पछाडि खसेको बताएका थिए। त्यसैले उनले त्यो अनौठो चट्टानलाई घरमा जतन गरी राखेका रहेछन्।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँहरू किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनीमा कार्यक्रम आइरहेको छ रेडियोमा रोचक. मेरो नाम हो निजल. कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनीमा. वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर. किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विभिन्न आश्चर्यजनक घटनाहरूको जानकारी पाउन सक्नुहुन्छ. अनौठो रोचक जानकारी तपाईँले पाउन सक्नुहुन्छ. रमाइला प्रसङ्गहरू, रहस्यमय रोचक इतिहासका जानकारीहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुन्छ. र कार्यक्रममा तपाईँले नेपाली गीत सङ्गीतको मजा पनि भरपूर रूपमा लिन सक्नुहुनेछ. अब कार्यक्रममा हामी लाग्छौँ स्विजरल्यान्डका रोचक तथ्यहरू जान्नतर्फ. हामी कहाँ हरेक 5 वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ. कतिपय देशमा 6 त कतिपय देशमा 4 वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको. तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ. स्विजरल्यान्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ. तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्दछ. हो, स्विजरल्यान्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन्. त्यहाँ राष्ट्रपतिको कार्यकाल 1 वर्षभन्दा धेरै हुँदैन. अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन. दुनियाँको सुन्दर देश स्विजरल्यान्डका बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्दछ. ती रोचक तथ्यहरू यस्ता छन्. स्विजरल्यान्डमा 1500 भन्दा धेरै तालहरू छन्। रोचक त के भने कुनै पनि तालहरू एक अर्कामा 1600 किलोमिटर भन्दा टाढा छैनन्। स्विजरल्यान्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ. सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछन्. अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन. दुनियाँको सुन्दर देश स्विजरल्यान्डका बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्दछ. ती रोचक तथ्यहरू यस्ता छन्. स्विजरल्यान्डमा 1500 भन्दा धेरै तालहरू छन्। रोचक त के भने कुनै पनि तालहरू एक अर्कामा 1600 किलोमिटर भन्दा टाढा छैनन्। स्विजरल्यान्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ. सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ. अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुन्छ. स्विजरल्यान्डमा आत्महत्या गर्न चाहने मानिसले अरू कसैको सहयोग लिन सक्दछन्। यसो गर्नु त्यहाँ वैध छ. आफूसँग बन्दुक राख्ने मानिसको संख्या पनि उच्च छ त्यहाँ. स्विजरल्यान्डमा दाँतका डाक्टरको कुल संख्या भन्दा बैङ्कको संख्या धेरै छ. हरेक 1400 नागरिक बराबर एउटा ब्याङ्क छ त्यहाँ. स्विजरल्यान्डमा विश्वकै ठूलो परमाणु बम आश्रय स्थल रहेको छ. लुसर्न स्थित सोननबर्ग सुरुङ यति ठूलो आकारको छ कि त्यहाँ 20,000 व्यक्ति अड्दछन्. बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन. चकलेट निर्यात गर्ने मामिलामा स्विजरल्यान्ड विश्वमा पहिलो नम्बरमा रहेको छ. त्यहाँ हरेक वर्ष करिब 1,72,000 टन भन्दा धेरै चकलेट उत्पादन हुन्छ. अनौठो लाग्न सक्छ, स्विजरल्यान्डमा गाई पनि भाडामा पाइन्छ.

हजुर, कार्यक्रम रेडियोमा रोचक वा अर्को एउटा जानकारीतर्फ लागौँ, जसको शीर्षक रहेको छ मृत्युपछिको चाहना पूरा गर्न लाखौँ खर्च गर्छन् मानिसहरू। हजुर, के रहेछ पूरा प्रसङ्ग? कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। मृत्यु भन्ने कुरा सुन्दैमा डर लाग्दो छ, तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरूलाई मृत्युको सौक हुन्छ, अनि मृत्युको सौक पूरा गर्नका लागि जिउँदै हुँदा नै लाखौँ रुपियाँ खर्च गर्दछन्। हैदराबादको राय दुर्गम नामक गाउँका हिन्दू धर्मावलम्बीहरूमा यस्ता अनौठो प्रथा रहेको छ। उनीहरू अनौठो मृत्यु पर्व मनाउँदछन्। गाउँलेहरूमा मृत्युपछि आफ्नो वंशका साथ एउटा घाटमा समाधि हुने चाहना हुन्छ। सोही चाहना पूरा गर्नका लागि मानिसहरू जमिन खरिद गर्दछन्, ताकि मानिसहरू सोही ठाउँमा आफ्नो दाह संस्कार गरी मरणोपरान्त आफ्नो समाधि स्मारक बनाइयोस्। महाप्रस्थानम नामक अन्त्येष्टि व्यवस्थापन संस्थाले मानिसहरूका लागि अन्त्येष्टि स्थलको व्यवस्था गर्ने गरेको छ। मानिसहरूमा मृत्युपछि आफ्नो सुन्दर चिहान बनोस् भन्ने चाहना हुन्छ, त्यसैले मरेपछि आफ्नो चिहान बनाउनका लागि उनीहरूले जिउँदै छँदै अग्रिम जमिन किन्दछन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पेनियनमा, र म छु निजल तपाईँको साथमा, र मसँग रहेका आजका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव तपाईँले दिन सक्नुहुन्छ facebook.com/KIPSFM र तपाईँको सल्लाह सुझावको अपेक्षा राख्दै आजको लागि अन्तिम गीत राख्दै म निजल पनि बिदा हुन चाहन्छु। सम्पूर्ण लिसनर साथीलाई थ्याङ्क यू सो मच भन्दै आज म बिदा भएँ। नमस्कार, टेक केयर, बाबा। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, your companion.

Life Changing Quotes. खानाको भोक भन्दा मायाको भोक मिटाउन गाह्रो हुन्छ. यो भनाई हो मदर टेरेसाको.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: Kips FM 98.3 MHz, your companion.
1: Nepali Super Hits

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: नेपाली सुपर हिट्स

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्री।